रोगादी चुगेदाङ घ्याम्से रङ्गनीला घाचा गोर्गी ताम पाङ्गे मान्छे परमेश्वरला सेवाला लागिरी रङ्गनीला सहयोग मान्छे रिला थेजा तिग हिन्न विषम रङ्गनीला प्रार्थनाला सहयोग दिन बेटी मान्छे आशा लाभङला रङ्गनीला चु जदाबा भेटिदा मान्छे परमेश्वरला मिन्दी किन्छ लामुला

0: nefret edenlere tutar. İlk sabır, keskin, esme hof, hangro, pozitoruzay.
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ सुरक्षित भविष्य निर्माण गरौ मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाउ वातावरण संरक्षण गरौ जीवन
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
3: सुलुङ झुलबेसी जोड्ने सड़क निर्माण कार्य हाल सुलुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ निर्माण कार्यका क्रममा माथिल्लो सुलुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा सातौं क्षेत्रमा नास्ता काट्न गाई बस्तु चलाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस् सुनिल झिलबेसी उपभोक्ता समिति
1: सड़क प्रयोग गर्दा ध्यान दिउ सड़क सीमा अतिक्रमण नगरौं सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं सड़कको नाली ठल तथा पानी निकास बन्द हुन नदिउ सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं सड़कको क्षमता भन्दा बढ़ी भाग प्रयोग नगरौं जेब्रा क्रसिङबाट माथि बाटो काट्ने गरौं सड़कको तत्काल मध्यसुमार गर्ने गरौं यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: यौनहिंसाबाट बचौ र बचाउ यौनजन्य हिंसा सामाजिक अपराध हो बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति आफन्त साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पादन गरौं
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: नेपाल बनाउने हाम्रो अभियानमा सहभागी बनौ र आजदेखि सजिलो तथा फरफरको अनलाइन ब्याङ्किङको फाइदा उठाऊ। गोपीनाथ विकास बैङ्कद्वारा जनहितमा जारी गोपीनाथ विकास बैङ्क जनता बैङ्कमा होइन बैङ्क जनतामा जानु पर्दछ।
1: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश
2: पोषणयुक्त खानेकुरा जीवनका रङहरू पूरा मनमा ताकि तन्मा
1: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला सुत्केरी आमा र पाँच वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात हरियो तरकारी फलफूल दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौ। जन्मेको एक घण्टा भित्र शिशुलाई स्तनपान गराउ। छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउ। छ महिना पछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौं। आइरन, भिटामिन ए

0: जिंकयुक्त खानेकुरा नियमित सेवन गरौं। जंक फूड धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौं। कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं। सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिनी र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो समयमा के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जमा गर्दै थियो। अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ। घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसु कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त। कोटेसी लागौसु त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
3: खै दिदी, के हुनु? साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्न सकिनँ र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो। अहिले त लड लागेछ, छाड्नै सकिनँ। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन। अब खुरको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ। यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु। मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: घरिष्ठ लज सृजना गरी धुमसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सुचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाममा जोड़ दिनु। स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश। रैथाने पाली सेतुसुनी खरिद कार्य सञ्चालन सम्बन्धी सूचना। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बुमा यही असार 11 गतेदेखि असार 15 गतेसम्म तपस्विन बमोजिमको रैथाने बाली सेतु सिमी खरिद गर्ने कार्यक्रम भएको बेहोरा सर्वसाधारण कृषक तथा कृषि समूहहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ। बालीको किसिम सेतु सिमी प्रति केजी मूल्य 228 रूपियाँ। सेतु सिमी खरिद गर्न ढुङ्गा माटो नमिसिएको, पानीले नभिजेको, रंग परिवर्तन नभएको, चाउरिएको, दाना नभएको, घुन किरा नलागेको, सफा र गुणस्तर मापदण्ड पुगेको मात्र खरिद गरिनेछ। सेतु सिमी बिक्री गर्न आउँदा आफ्नो परिचय खुल्ने कागजात र स्थानीय तह ओडाले किसान हो भने प्रमाणीकरण गरेको संकलन सिफारिस वा आफैले उत्पादन गरेको हो भने बेहोरा खुल्ने सु घोषणा पत्र साथमा लिएर आउनुपर्नेछ। सेतु सिमी खरिदको रकम सुधै किसानको बैंक खातामा जम्मा गरिने भएकाले सम्बन्धित किसानले बैंक खाता र नागरिकताको प्रतिलिपिका साथमा लिएर आउनुपर्नेछ। कम्पनीको गुणस्तर मापदण्ड भित्र नपरेको सेतु सिमी कम्पनीले खरिद गर्न बाध्य हुने छैन। इच्छुक कृषि सहकारीको हकमा स्थानीय तहको सिफारिस सहित बिक्री गर्न खोजेको परिणाम र सदस्य संख्या खुलै शाखा कार्यालयमा सम्पर्क गर्न सकिनेछ। खरिद हुने समय बिहान 9 बजेदेखि बेलुका 5 पांच बजे स्थान शाखा कार्यालय सोलुखुम्बु सल्लेबुङ। थप जानकारी को संपर्क नंबर 0-38-520-190। खाद्य व्यवस्था तथा व्यापार कंपनी लिमिटेड शाखा कार्यालय सोलुखुम्बु।
4: कलेज खोज्दैछु यार, कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो, अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि।
2: अरे यार, त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न, तिमीले भनेका यी सबै कुरा त्यही त छ नि।
4: हो, बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो। उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मात्रै सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ। सर्वोत्कृष्ट शैक्षिक नतिजा, नियमित अतिरिक्त क्रियाकलाप र जिम्मेवार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था।
5: केप्स कलेज घुम्ने आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्।
2: केप्स कलेज बौद्ध टुसाल।
4: थप जानकारीका लागि सम्पर्क 97-12-60-51-07 97-12-60-51-07।
5: सफलताको सही क्षण हो केप्स कलेज।
0: सड़क निर्माण कार्य सम्बन्धी अत्यन्त जरूरी सूचना। सालों झिन्दुसी सड़क निर्माण कार्य फुटिङ हुँदै मधेसीतर्फ तीव्र गतिमा अगाडि बढ़िरहेको हुँदा निर्माण क्षेत्र तल्लोभित नसित खम्ची आसपासका स्थानीय बासिन्दाहरूलाई घाँस दाउरा तथा पशु चौपाय सुरक्षित क्षेत्रतर्फ मात्र लैजान तथा अवसर हुँदा विशेष सावधानी अपनाउन यसै सूचना मार्फत अनुरोध गरिन्छ। निर्माण कार्यलाई सहज सुरक्षित र सुनिने सम्पूर्ण गर्न सबैको सहयोगको अपेक्षा पनि गरिएको छ। सड़क उपभोक्ता समिति सालुङ सुलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चाँडे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या? धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त। ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो। ल सुन बहिनी, सुलु दुखुम्बा नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिज, वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। यो त ढुङ्ग खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुखुण्ड नगरपालिका वडा नम्बर 5 कल्लेरु सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरु कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुखुण्ड नगरपालिका 5 सोलेरी सुनु।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: न्यू स्टार डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु कुम्बु

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.suluwafm.com संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। आत्मदाहका घटनाले राज्यको असफलता उजागर गरेको सांसद कार्कीको आरोप, राज्यको कारण गणेश नेपालीको ज्यान गुमाएको कंग्रेस सांसद गुरूङको आरोप, गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन, खुम्बु पासुङ लामो गाउँपालिकाको बजेट खर्च 64% पूँजीगत खर्चमा उल्लेख्य सुधार, साउनी 17 र 48 गते माथा आरोहणका वास्तविक क्षण कैद गरेको भिडियो सार्वजनिक, बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी, माने भुञ्जाङका 6 खाने पानी आयोजनाबाट 374 घरधुरी लाभान्वित, गणेश नेपालीको घटनामा सरकार विरूद्ध प्रदर्शन, गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रतिपक्षीय दलको भनाई, बेरोजी छलफलका लागि 5 उपसमिति गठन, राप्रपाले 3 राज्यका बाँकी 2 वटामा एमाले र राप्रपा, इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै, दक्षिणी स्पेनमा डढेलो लाग्दा कम्तीमा 11 जनाको ज्यान गयो, 19 जना बेपत्ता, र कीर्तिपुरमा नेपाल र भारत एक स्टेट मन्त्री श्रृंखला हुने।
1: ए बाबु लैन, मेरो त हात खुट्टा अरुणमा झिमझिम गर्छ, तिमासी हन्डान बनायो, मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्नु करार छ, थाकेर हिरान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ, तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हुन्छ, हामी सबै अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आन्जी चिकित्साको महत्वपूर्ण कपिन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ, साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98 43 79 86 52, 98 24 74 17 18, 98 43 43 59 96 र 98 61 23 14 72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: नेपाली कंग्रेसका सांसद प्रकाश सिंह कार्कीले देशमा बढ़दै गएको चरम निराशा, पीड़ा र राज्यका उदासीनताका कारण नागरिकहरू आत्मदाह जस्तो आत्मघाती बाटो रोज्न बाध्य भइरहेको भन्दै संसदमा सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद कार्कीले केही समय अघि उद्यमी प्रेम आचार्यले संसद भवन अगाडि गरेको आत्मदाहको घटना र हालै काठमाण्डुमा घटेको अर्को दुखद घटनाको सन्दर्भ उठाउनु भयो। काठमाडौं महानगरपालिकाका नगर प्रहरीले मोटरसाइकलमा हुल्लक गरिदिएकै कारण आक्रोश र निराशामा परेर आत्मदाहको प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा निधन भएको विषयमा वहाँले गम्भीर प्रश्न उठाउनुभयो। मृतक गणेश नेपालीप्रति भावपूर्ण श्रद्धांजलि अर्पण गर्दै सांसद कार्कीले भन्नुभयो, यी घटनाहरू प्रतिनिधि उदाहरण मात्र हुन्। देशमा मिटर ग्यासको चक्रव्यूह, रोजगारीको अभाव र सरकारी सेवा प्रभावमा हुने चरम ढिला सुस्ती तथा शास्तिका कारण आज कयौं नागरिकहरू यस्तै छटपटीमा बाँचिरहेका छन्। वहाँले कानून र नियम कार्यान्वयन गर्ने नाममा राज्य र स्थानीय प्रशासनमा मानवीयता हराउँदै गएको आरोप लगाउनुभयो। एउटा आम नागरिकले आफ्नै शरीरमा आगो लगाउने आत्मघाती निर्णय गर्नु भनेको व्यक्तिगत कमजोरी नभएर राज्यप्रतिको चरम पीड़ा, निराशा र अपमानको सामूहिक विस्फोट भएको उहाँको तर्क थियो। प्रधानमन्त्रीलाई सीधा प्रश्न गर्दै सांसद कार्कीले भन्नुभयो, हिजो प्रेम आचार्यले आत्मदाह गर्दा त्यसको सबैभन्दा ठूलो कारण राज्य संयन्त्र नै हो भनिएको थियो। आज म प्रधानमन्त्रीज्यूलाई सोध्न चाहन्छु, गणेश नेपालीलाई आत्मदाहको प्रयास गराउने वास्तविक कारक के हो, को हो, राज्य हो कि अरू कोही, सरकारले यसको स्पष्ट जवाब दिनुपर्छ। सांसद कार्कीले नियम र कानूनको डण्डा चलाउनु भन्दा पहिले राज्य र यसका निकायहरूसँग मानवीय संवेदना हुनुपर्नेमा जोड़ दिनुभयो। हिजो प्रेम आचार्य जल्दा 35 वर्षको संघर्ष र तनाव जोड़िएको स्मरण गराउँदै उहाँले नागरिकहरूलाई यस्तो कठोर निर्णय लिन बाध्य पार्ने परिस्थितिको अन्त्य नगरे राज्य पूर्ण रूपमा असफल साबित हुने चेतावनी समेत दिनुभयो। वहाँले यस्ता घटना दोहोरिन नदिन र साना व्यवसायी तथा आम नागरिकहरूलाई राज्यले अभिभावकत्व प्रदान गर्न तत्काल कदम चाल्न सरकारसँग माग गर्नु भएको छ। यसै बीच प्रतिनिधि सभाको शुक्रबारकै बैठकमा नेपाली कंग्रेसकी सांसद गीता गुरूङले मुगुका गणेश नेपालीको आत्मदाह प्रकरणलाई लिएर सरकारको गम्भीर ध्यानकर्षण गराउनु भएको छ। बैठकमा विशेष समय लिएर बोल्दै गुरूङले राज्यको नीतिका कारण नै नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थिति सृजना भएको उल्लेख गर्नुभयो। सांसद गुरूङले हालका प्रधानमन्त्री तत्कालीन काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले विगतमा व्यक्त गर्नुभएका शब्दहरू साथै मिलै यो घटनाको मुख्य जिम्मेवार राज्यले रहेको दावी गर्नुभयो। 3 वर्ष अघि प्रेम आचार्यले संसद भवन अगाडि आत्मदाह गर्दा बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको धारणालाई उहाँले संसदमा स्मरण गराउनु भएको हो। त्यस बेला शाहले एक नागरिकले संसद भवन अगाडि आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्नुका धेरै कारण र संकेत भए पनि सबैभन्दा ठूलो कारण राज्य भएको र यो राज्यको चरम असफलताको संकेत भएको टिप्पणी गर्नुभएको थियो। सोही विषयलाई जोड़ दिँदै सांसद गुरूङले अहिलेको घटनामा पनि राज्यले दोषी रहेको औल्याउनुभयो। यसका साथै उहाँले सुकुमवासीहरूका लागि गाँस र बाँसको संवैधानिक हक ग्यारेन्टी गर्न सरकारसँग माग गर्नुभएको छ। विस्थापित भएका सबै परिवारको खातामा तत्काल राहत रकम जम्मा गर्न र उनीहरूको स्थायी पुनर्स्थापना नभएसम्म मानवीय संकट आउन नदिन सरकारले विशेष कदम चाल्नुपर्नेमा उहाँले जोड़ दिनुभयो। यसै बीच सरकारले मुगुका गणेश नेपालीको घटनाको सम्बन्धमा छानबिन गर्न प्रहरी नायक महानिरीक्षक डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदान गुरूङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरूङले 5 सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गुरूङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो जलनपछि वीर अस्पताल पुर्याइएका मुगुका स्वरूप गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारका क्रममा ज्यान गएको हो।
4: एउटा छानबिन समिति पनि एउटा गठन गरेछौं। डीआईजी हाम्रो गोविन्द थपलियाको संयोजकतामा 5 सदस्यीयको छानबिन समिति हामीले गठन गरेका छौं। 3 जना अहिले हामीले छानबिनको लागि सोधपुछको लागि नियन्त्रणमा लिएछौं। महानगरपालिकाको प्रहरीहरू उहाँहरूलाई नियन्त्रणमा लिएको छौं अनि यसमा हामी निष्पक्ष हिसाबमा हामी छानबिन पनि गर्छौं। र बुझ्नुपर्ने कुरा एउटा कुरा, हामी गृह मन्त्रालय हामी इन्फोर्स गर्ने हो। ट्राफिकको फाइन कुनै लाउँछ भने ट्राफिकको फाइन त उहाँहरूले कोर्ने होइन नि त, भौतिक यातायात मन्त्रालयको विवाद छ त्यहाँबाट नियम कानून बनाएर हाम्रो सदनबाट पास भएर बन्यो त्यो विधेयक हो तपाईँहरूलाई सिकाउनु पर्ने मैले जो भर्खरै राजनीतिमा आएको त्यो विधेयक हो भनेर मलाई भन्नुभएको होइन तपाईँहरूले कतिजना मानिसजीहरूले मलाई भन्नुभयो होइन संविधानको स थाहा छैन यहाँहरू भने अहिले आएर संविधान स थाहा नहुने मान्छेले तपाईँलाई संविधान सिकाउनु पर्ने
0: विराट नगरको सीमावर्ती क्षेत्रमा गाँजा तस्करीका क्रममा प्रहरीलाई देखेर पोखरीमा हाम फालेर मृत्यु भएका युवकको शव उठाउने विवाद हुँदा प्रहरीले बल प्रयोग गरेको छ। गाँजा तस्करीको आरोपमा प्रहरीले लखेड्दा पोखरीमा हाम फालेर ज्यान गुमाएका 17 वर्षीय मञ्जित कुमारी यादवको शव उठाउने क्रममा शुक्रबार दिउँसो विराट नगरको भेटीयारीमा तनाव भएपछि प्रहरीले बल प्रयोग गरेको हो। गत बुधबार 6 किलो गाँजा सहित प्रहरीले रोक्न खोज्दा मोटरसाइकल छाडेर भागेका यादव भेडियारी पोखरीमा बेपत्ता भएका थिए। उनीसँगै भारतीय नम्बर प्लेटको BR50AL3687 नम्बरको मोटरसाइकल सवार रहेका भारतीय नागरिक 41 वर्षीय शिवधर यादवलाई नियन्त्रणमा लिएको छ। उनको साथबाट प्रहरीले 6 किलो 120 ग्राम गाँजा बरामद गरेको छ। पोखरीमा बेपत्ता युवकको शुक्रबार बिहान शव फेला परेपछि आफन्त र स्थानीयले क्षतिपूर्ति र दोषी प्रहरीमाथि कार्यवाहीको माग गर्दै शव उठाउन अवरोध गरेका थिए। त्यसपछि प्रहरीमाथि स्थानीयले ढुङ्गा मुडा गरेका हुन झडपका क्रममा दुईजना सुरक्षाकर्मी सामान्य घाइते भएका छन्। प्रहरीले दुईजना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो। अवस्था सामान्य बनेपछि प्रहरीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पुर्याएको छ। पोस्टमार्टमपछि शव आफन्तलाई बुझाउने उहाँले बताउनु भएको छ। यसै बीच सर्लाईको गौडैटा नगरपालिकामा पनि आज एक युवकले आत्मदाह प्रयास गरेका छन्। गौडैटा नगरपालिका 35 वर्षीय विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको मध्य प्रदेशका डीआईजी ओम अधिकारीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार ती व्यक्तिको अधिकांश शरीर जलिसकेको छ। रासुपा सांसद अमरेश कुमार सिंहले पनि यसबारे सामाजिक सञ्जालमा जानकारी गराउनु भएको छ। उहाँलाई अहिले हेलिकप्टरबाट काठमाडौँ ल्याइएको जनाइएको छ। उहाँ घरबाट करिब 200 मिटर टाढा गएर आफ्नै शरीरमा आगो लगाउनु भएको हो। घर परिवारसँगको विवादपछि उहाँले यो कार्य गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। उहाँले आफ्नो शरीरमा आगो लगाउँदा घरमा भने कोही पनि व्यक्ति नभएको बताइएको छ। खुम्बु पार्किङ नामो गाउँपालिकाले आर्थिक वर्ष 2082 राशिमा कुल बजेटको 64.35% खर्च गरेको जनाएको छ। गाउँपालिकाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समीक्षा अवधिमा चालुतर्फ 74.74% र पुँजीगततर्फ 59.4% बजेट खर्च भएको प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार गत आर्थिक वर्ष 2081/82 तुलनामा यस वर्ष कुल बजेट खर्च र विशेष गरी पुँजीगत खर्चमा सुधार देखिएको गाउँपालिकाले जनाएको छ। गत आर्थिक वर्ष कुल बजेट खर्च 63.86% रहेकोमा यस वर्ष बढ़ेर 64.35% पुगेको हो। त्यस्तै गत वर्ष 48.65% रहेको पुँजीगत खर्च यस वर्ष 59.4% पुगेको छ। धोपी चालू खर्च भने गत वर्षको 79.16% घटेर यस वर्ष 74.74% सीमित भएको खुम्बु पासङ लामो गाउँपालिकाले जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 नियम 30 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा एक साता अघि भुक्तानी निकासा बन्द गर्नुपर्ने कानूनी व्यवस्था अनुसार गाउँपालिकाले असार 25 गते राति 12 बजेदेखि सम्पूर्ण भुक्तानी निकासा बन्द गरी चालू आर्थिक वर्ष 82/83 वार्षिक आय व्यय तथा वित्तीय विवरण सार्वजनिक गरेको हो। साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन साओमी 17 अल्ट्राबाट सगरमाथा आरोहणका क्रममा खिचिएको माउन्ट एभरेस्ट एक्सपिडिएसन शीर्षकको भिडियो सार्वजनिक गरेको छ। विश्व प्रसिद्ध हिमाल आरोही जगदीश शेर्पाले 2026 मे महिनामा सगरमाथा आरोहणका क्रममा साओमी 17 अल्ट्रा प्रयोग गरी उक्त भिडियो खिच्नु भएको हो। भिडियोमा हिमाल आरोहणका क्रममा भोग्नु पर्ने अत्याधिक चिसो, कम अक्सिजन, तीव्र हावा र जोखिमपूर्ण अवस्थाका वास्तविक दृश्य समेटिएका छन्। साओमीका अनुसार भिडियो कुनै स्टुडियोमा निर्माण गरिएको नभई सगरमाथा आरोहणका क्रममा खिचिएको वास्तविक दृश्यमा आधारित छ। विश्व कीर्तिमानी आरोही गर्जे शेर्पाले कैद गरेको ती दृश्यहरूले हिमाल आरोहणको संघर्ष र अनुभूतिलाई नजिकबाट प्रस्तुत गरेका छन्। कम्पनीले भिडियो मार्फत चरम प्राकृतिक वातावरणमा पनि साओमी 17 अल्ट्राको क्यामेरा र उपकरणको कार्यक्षमता प्रभावकारी रहेको देखाउन खोजिएको जनाएको छ। कम्पनीका अनुसार यसले स्मार्टफोनको क्यामेरा क्षमता मात्र नभई टिकाउपन, विश्वसनीयता र कठिन परिस्थितिमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने क्षमता प्रदर्शन गरेको छ। पटक पटकको बाढ़ी पहिरोले क्षति भए पुनर्निर्माण थालिएको बीपी राजमार्गको काभ्रे प्लान्टोक सिन्धुली खण्डमा अब अवरूद्ध भए आधा घण्टामै खुलाउने गरी तयारी गरिएको छ। पुनर्निर्माणसँगै अबको केही दिनभित्रै नयाँ बनाइएको ट्र्याकबाटै गाड़ी सञ्चालन गरिने डिभिजन सड़क कार्यालय भक्तपुरले जनाएको छ। पूर्वी तथा मध्य पहाड़ी क्षेत्रलाई संघीय राजधानी काठमाण्डौसँग जोड़ने छोटो दूरीको यो राजमार्गमा यसअघि वर्षा हुने बित्तिकै अवरूद्ध हुने गरेको थियो। अहिले कार्यालयले वर्षामा सकेसम्म राजमार्ग अवरूद्ध हुनै नदिने भइहालेको खण्डमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने तयारी गरेको छ। वर्षायाममै मध्यनजर गर्दै केही दिनमै सड़क खण्डमा पुनर्निर्मित ट्र्याकबाटै पूर्ण रूपमा गाड़ी आवत जावत हुने र विपदका कारण अवरूद्ध भएमा आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ। यसअघि रोशी खोलाको बहाव बढ़ने बित्तिकै डाइभर्सन बगाउने र सड़क अवरूद्ध हुने गरेको थियो। चौकी डाँडादेखि कटुञ्जे बेसी लास्ट कोर्ट चार बेसी नार्के चिउरी बाँस बोक्सीकुना हुँदै टिप्लेसम्म पुरानै ट्र्याकबाट गाड़ी चलाइएको छ। चौकी डाँडा 400 बेसी घुमाउने बेसी बोक्सीकुना चिउरी बाँस काढुङ्गा तथा टिप्ले बर्खे खोला क्षेत्रलाई कार्यालयले उच्च जोखिमयुक्त ठाउँका रूपमा पहिचान गरेको छ। क्षतिग्रस्त स्थानमा ग्राभलको काम तथा अन्य केही स्थानमा वर्षाका कारण ढुङ्गा राखेर सड़क तयार गरिएको छ। 2081 साल असोजको बाढ़ी पहिरोले राजमार्गको भकुण्डे बेसीदेखि नेपाल थोकसम्मको झण्डै 30 किलोमिटर सड़कमा क्षति पुर्याएको थियो। गाड़ी सञ्चालन गर्न रोशी खोलामा अस्थायी रूपमा बनाइएको डाइभर्सन पनि बाढ़ीले बगाउने गरेको थियो। क्षतिग्रस्त चार खण्ड मध्येको खण्ड बर्खी खोलादेखि टिप्लेसम्मको 3.2 किलोमिटर सड़क निर्माणको काम जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले गरिरहेको छ। राजमार्ग अन्तर्गत काभ्रे प्लान्टोकतर्फ 3 र सिन्धुलीतर्फ 1 गरी 4 प्याकेज बनाएर ठेक्का सम्झौता गरिएको छ। ओखलढुङ्गाको माने भुञ्जाङ गाउँपालिका वडा नम्बर 3, 4 र 5 सञ्चालित 6 खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाबाट 374 घर धुरी लाभान्वित भएका छन्। नेपाल स्वास्थ्यका लागि पानी साझेदारीमा गाउँपालिकाले आर्थिक वर्ष 2082-83 6 खानेपानी आयोजना सम्पन्न गरी उद्घाटन गरेको हो। गाउँपालिकाको वडा नम्बर स्थित घुसेनी पारङ्गा खानेपानी सरसफाई तथा स्वच्छता आयोजनाबाट 86 घर धुरीका 488 जना लाभान्वित भएका छन्। 49,88,202 रूपियाँको लागतमा 87 धारा निर्माण गरिएको छ। त्यसै गरी कोइराला पाखा केराधारी नेवारे डाँडा खानेपानी आयोजनाबाट 38 घर धुरीका 189 जना लाभान्वित भएका छन्। 38,06,335 रूपियाँको लागतमा 39 धारा जडान गरिएको छ।
5: आर्थिक समाचार।
0: हप्ता को पहिलो कारोबार दिन देखि केही घटेको सुन चाँदी को भाव हप्ता को अंतिम कारोबार दिन आज बढ़ेको छ। सुन को भाव आज तोला को 2700 रुपैयाँले बढ़ेर 2,87,400 रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हप्ता को पहिलो कारोबार दिन गएको आइतबार सुन को भाव 400 रुपैयाँले सोमबार 900 रुपैयाँले र बुधबार 1,400 रुपैयाँले घटेको सुन को भाव आज भने 2,700 रुपैयाँले बढ़ेको छ। हिजो सुन को भाव तोला को 2,87,100 रुपैयाँ थियो, त्यस्तै आज चाँदी को भाव पनि तोला को 170 रुपैयाँले बढ़ेको छ। हिजो चाँदी को भाव 160 रुपैयाँले घटेर तोला को 4,340 रुपैयाँमा कारोबार भएकोमा आज 170 रुपैयाँले बढ़ेर 4,510 रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। जलबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई लिएर युवाहरू सरकारको विरोधमा सड़कमा आएका छन्। युवा चालक तथा राइड शेयरिङ गर्नेहरूले आज काठमाडौँको माइतीघर मण्डलमा सरकार र स्थानीय प्रशासन विरूद्ध प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीहरूले राज्य संयन्त्र गरी श्रमजीवी वर्ग प्रति संवेदनहीन बनेको आरोप लगाएका हुन्। उनीहरूले अव्यवस्थित पार्किङ प्रणाली, चरको जरिवाना र राइडरहरूको हक हितका लागि स्पष्ट नीति नहुँदा यस्ता दुखद घटनाहरू दोहोरिएको बताउनुभयो। प्रदर्शनकारीहरूले घटनाका बखत महानगरका कर्मचारीहरू कार्यक्षेत्रमै उपस्थित भए पनि नेपालीलाई बचाउन पर्याप्त पहल नगरेको आरोप लगाएका छन्। उनीहरूले यो घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही गर्न माग गरेका छन्। विशेष गरी व्हाइट शेयरिङमा आबद्ध युवाहरूले सरकारले कर मात्र असुल्ने तर श्रमिकको सुरक्षा र व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरेका छन्। यातायात विभाग राइड शेयरिङलाई कानूनी दायरामा नल्याउँदा वैज्ञानिक भाडा दर कायम हुन नसकेको र कम्पनीहरूले मन परी कमिशन लिइरहेको उनीहरूको गुनासो छ। प्रदर्शनकारीहरूले अव्यवहारिक जरिवाना भएको भन्दै त्यसलाई खारेज गर्न काठमाडौँभित्र पर्याप्त पार्किङको व्यवस्था गर्न र राइडरहरूका लागि स्पष्ट कार्यविधि निर्माण गर्न माग गरेका छन्। उनीहरूले राज्यले नागरिकको जीवन रक्षाको ग्यारेन्टी नगरे आन्दोलनलाई थप सशक्त बनाउने पनि चेतावनी दिएका छन्। यसै बीच प्रतिपक्षीय दल नेकपा नेपाली कंग्रेस, नेकपा एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफै शरीरमा पेट्रोल छर्केर जलन भएका र ज्यान गुमाएको युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यानकर्षण गराएका छन्। नेकपाका सांसद पार्वती विक, वर्षमान पुन लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवार बन्नुपर्ने बताउनुभयो। त्यस्तै यो घटनामा राज्य किन मूक दर्शक बनेर बसेको छ भन्दै कंग्रेसले प्रश्न गरेको छ। कंग्रेसकी सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। प्रतिनिधि सभामा पार्टीको तर्फबाट विशेष समय दिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहारमा हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राप्रपाका संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सूचना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ। संघीय संसदको सार्वजनिक लेखा समितिले बेरुजुमाथि विस्तृत छलफल र अध्ययन गर्न पाँचवटा उपसमिति गठन गरेको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकले उपसमिति गठन गरेको हो। समितिका सभापति भरत बहादुर खड्काको नेतृत्वमा बसेको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरुजुलाई समयमै फरछोट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई पाँचवटा समूहमा विभाजन गरेको छ। अर्थ र व्यवस्थापन उपसमितिको संयोजकमा रूकेश रंजित चयन हुनु भएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञ बहादुर बोगटी हुनुहुन्छ। खुशबू ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति तथा आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकत्वमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका उपसमितिहरू गठन भइसकेकाले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नु भएको छ। यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित भएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी तीन उपसमितिको नेतृत्व रासपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झारा रंजित रासपाका सांसद हुनुहुन्छ। अब देश बाहिरका समाचार। अमेरिका र इरान बीच केही हप्ता अघि भएको युद्ध विराम तथा समझदारी अन्त्य हुने अवस्था आएसँगै दुवै देशबीच फेरि प्रत्यक्ष सैन्य टकरावको अवस्था सूचना भएको छ। अमेरिकाले इरानका हवाई प्रतिरक्षा प्रणाली क्षेपास्त्र प्रक्षेपण स्थल नौसैनिक इलाका बन्दरगाह रेलमार्ग तथा सामरिक पूर्वाधारमा आक्रमण गरेको जनाएको छ। इरानले अमेरिकी आक्रमण जारी रहे मध्य पूर्वका अन्य अमेरिकी सैन्य अड्डा समेत निशानामा पर्ने चेतावनी दिएको छ। पूर्व सर्वोच्च नेता आयातुल्ला अली खामेनीको अन्त्येष्टिका क्रममा समेत अमेरिकी आक्रमण जारी रहे इरानी नेतृत्वले प्रतिरोधको नीति निरन्तर रहने सन्देश दिएको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। दक्षिण स्पेनमा लागेको डडेलोमा परि कम्तीमा 11 जनाको ज्यान गएको छ। यस्तै डडेलोमा परि अरू 19 जना बेपत्ता भएका अण्डालुसियाका क्षेत्रीय नेता जुआनमा मोरेनोले बताउनु भएको बीबीसीले जनाएको छ। बिजुलीको तार चुडिएर भूमा खसेको कारण आग लागि शुरू भएको र तीव्र गतिमा नजिकैका जंगलहरूमा फैलिएको खबरमा उल्लेख गरिएको छ। यद्यपि अधिकारीहरूले आग लागेको कारण पुष्टि गरेका छैनन्। यस गर्मीयाममा झण्डै 40 डिग्री सेल्सियस तापक्रम सहितको लामो समयसम्म चलेको तातो हावाका लहरका कारण दक्षिणी युरोपभरि डडेलो लागेको छ। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारतीय टोलीसँग टी ट्वेन्टी श्रृंखला खेल्ने भएको छ। कीर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारतीय ए बीच तीन खेलको टी ट्वेन्टी श्रृंखला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आज डिसेम्बर 9 देखि 13 तारीखसम्म टी ट्वेन्टी श्रृंखला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसी सम्मेलनका क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सकिया बीच भएको बैठकपछि यो श्रृंखला तय भएको हो। खेल खबरको समाचार सकियो। विदाउनु अघि मुख्य खबरका शीर्षकहरू फेरिएपटक। आत्मदाहका घटनाले राज्यको असफलता उजागर गरेको सांसद कार्कीको आरोप। राज्यको कारण गणेश नेपालीले ज्यान गुमाएको कंग्रेस सांसद गुरूङको आरोप। गणेश नेपालीको घटनाबारे छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन। हिन्दू पासी लामो गाउँपालिकाको बजेट खर्च 64% पूँजीगत खर्चमा उल्लेख्य सुधार। साउनी 17-18 सगरमाथा आरोहणका वास्तविक क्षण कैद गरेको भिडियो सार्वजनिक। बर्खामा बीपी राजमार्ग अवरूद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी। ओखल ढुङ्गाको माणिक भिन्ज्याङका 6 खानेपानी आयोजनाबाट 374 घर धुरी लाभान्वित। गणेश नेपालीको घटनामा सरकार विरूद्ध प्रदर्शन। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने प्रतिपक्षीय दलको भनाई। बेरुजू छलफलका लागि 5 उपसमिति गठन। राष्ट्रपाले 3 राख्दा बाँकी 2 वटामा एमाले र राप्रपा। इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ़दै दक्षिणी स्पेनमा डडेले लाग्दा कम्तीमा 11 जनाको ज्यान गयो। 19 जना बेपत्ता। र कीर्तिपुरमा नेपाल र भारतीय बीच टी ट्वेन्टी श्रृंखला हुने। सहकर्मीहरूसँगै सरस्वतीपुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सल्यास्थान सुन्दै रहनुहोला। नमस्कार।
5: स्वास्थ्य कार्यालयको जनहितमा जारी सन्देश।
6: पोषण युक्त खाने कुरा जीवनका रंगहरू पूरा मनमा ताकी तन्मा।
5: स्वास्थ्य जीवनको आधार हो सन्तुलित र पोषणयुक्त आहार। विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र 5 वर्ष मुनिका बाल बालिकाहरूलाई पोषणयुक्त खानाको विशेष आवश्यकता पर्दछ। दैनिक खानामा दाल भात, हरियो तरकारी, फलफूल, दूध तथा अन्य पोषणयुक्त खानेकुरा समावेश गरौं। जन्मेको 1 घण्टा भित्र शिशुलाई स्तनपान गराउ। 6 महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाऊ। 6 महिनापछि स्तनपान सँगै उमेर अनुसारको पूरक खानेकुराहरू शुरू गरौ। आइरन, भिटामिन ए र जिंक युक्त खानेकुरा नियमित सेवन गरौ। जंक फूड, धेरै नुन र अस्वस्थकर खानाबाट टाढा रहौ। कुपोषणले बाल बालिकाको शारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पार्ने गर्छ। त्यसैले हामी सबै मिलेर पोषणयुक्त समाजको निर्माण गरौं। जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईको बस्नमा चौमुचा पोल्टारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफ्रे पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसुनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष शुल्क रहनेछ। थप जानकारी का संपर्क नंबर 9852555768 अंक 9852555768।

जय नेपाल सत्य सेवा सुरक्षणम प्रहरी कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत गर्दछु। म प्राविधिक प्रहरी जवान पेम्बा शेर्पा। कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चित अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलु खुम्बु र सोलु एफएमको संयुक्त प्रयासमा उत्पादन प्रसारण भएको प्रहरी कार्यक्रममा हामी शान्ति सुरक्षा र प्रहरी गतिविधिलाई समेट्नेछौ। यो कार्यक्रम पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलु एफएम 101.2 मेगाहर्जसँगै इन्टरनेट अनलाइनको www.soloefm.com तथा हाम्रो पात्र नेपाली पात्र मार्फत संसारभरि सुन्न सकिन्छ। प्रहरी कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म र आइतबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म पुनः प्रसारण सुन्न सक्नुहुनेछ। हाम्रो प्रहरी कार्यक्रममा हामी प्रहरी गतिविधि, राष्ट्रवाद समितिको गीत कथा कविता तथा विभिन्न नाटक र प्रहरी गतिविधिलाई प्रसारण गर्दछौ। तपाईँको कला र गलाको समेत हामी सम्मान गर्दछौ। यो कार्यक्रम मार्फत प्रचलित ऐन कानूनमा भएका व्यवस्थाको बारेमा पनि जानकारी गराउनेछौ। प्रहरी देश र जनताको सुरक्षामा हर पल तल्लीन रहेको हुन्छ। प्रचण्ड गर्मी होस् या कठौलिने जाडो, जस्तो सुकै परिस्थितिमा पनि प्रहरी जनताको जीवनको सुरक्षालाई प्रमुख कर्तव्य ठान्दै अपराध रहित समाज निर्माणमा हातेमालो गर्दै अगाडि लम्किरहेको हुन्छ। थोपा थोपा रकत रहन्जेल कुनै अपराध होस् या झैझगडा, बाढ़ी पहिरो वा आपत विपदमा परि छटपटाइरहेका पीड़ितको उद्धारमा प्रहरी आफ्नो कर्तव्य ठान्दै तत्कालै पुग्छ र उद्धार कार्यमा जुटिरहन्छ। कानूनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी अपराध नियन्त्रण अनुसन्धानद्वारा समाजमा शान्ति स्थापना गरी मानव अधिकारको संरक्षणमा प्रतिबद्ध राष्ट्रप्रति समर्पित स्वच्छ प्रहरी सेवा बन्ने मूल मान्यतालाई सिरोपर गर्दै कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु। प्रहरी कार्यक्रमको आज 250 अंक हो। आजको अंकमा राष्ट्रवाद समितिको गीत, साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश, प्रहरीका साप्ताहिक गतिविधिहरू र जनचेतनामूलक विभिन्न सूचनाहरू लिएर आएका छौ। हर प्रहर गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी। प्रहरी वर्दी सहितका नागरिक हुन् भने नागरिक बिना वर्दीका प्रहरी हुन्। त्यसैले समुदायमा प्रहरी सबैको साथी हो। कार्यक्रममा अब हामी सुनाउँदैछौ राष्ट्रवाद समितिको गीत अहिलेलाई यहाँहरूको लागि।

राष्ट्रभाव समितिको गीत पश्चात कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। अब लागौ प्रहरी साप्ताहिक गतिविधि तर्फ। मिति 2083 साल असार 22 गते बेलुका अन्दाजी 8 बजेको समयमा जिल्ला सोलुखुम्बु खुम्बु पासाङ गाउँपालिका 5 थमोट्याङ बस्ने 55 वर्षीय पासाङ नुरु शेर्पा आफ्नै श्रीमतीसँग सामान्य विवाद हुँदा घर नजिकैको भोटेकोशी नदीमा हामफाली बेपत्ता हुनुभएको छ। उक्त घटनाबारे मिति 2083 साल असार 23 गते बिहान 9 बजे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय थाम्बुचे प्रहरी टोली घटनास्थलतर्फ खटि गई हेर्दा नदीको किनारमा निजाले लगाउने ज्याकेट र टोपी फेला परेको र प्रहरी स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दाहरूको संयुक्त टोलीद्वारा खोजी कार्य तीव्र रूपमा भइरहेको छ। बेपत्ता भएको व्यक्तिको हुलिया नाम थर पासाङ नुरु शेर्पा उमेर 55 वर्ष वर्ण उचाइ गहुँ गोरो 5 फिट 5 इन्च विशेष पहिचान अगाडिको माथिल्लो एउटा दाँत सुनले लेपेको पोसाक सेतो प्यान्ट हल्का हरियो हाफ टी शर्ट र जुत्ता लगाएको उल्लेखित हुलिया भएको पुरुषलाई कतै देख्नु वा भेट्नु हुने मानवाफहरूले नजिकैको प्रहरी कार्यालय इलाका प्रहरी कार्यालय नाम्चे वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बरहरू 0385201199 वा प्रहरीको आकस्मिक नम्बर 100 तत्काल जानकारी गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 साल असार 20 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रहरी निरीक्षक सञ्जीव कुमार यादवको कमाण्डमा खटिएको 16 जनाको प्रहरी टोलीले सोलुखुम्बु जिल्लाका सोलुदुत्र नगरपालिका छुल्याम्बुमा करिब 3 रोपनी जग्गामा उम्रिएका अन्दाजी 300 बोट गाजा र सोलुदुत्र नगरपालिका 5 सल्लेरीमा करिब 2 रोपनी जग्गामा उम्रिएका अन्दाजी 400 बोट गाजा कुल 5 रोपनी जग्गामा उम्रिएका जम्मा 700 बोट गाजाका बोटहरू फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। मिति 2083 साल असार 21 गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालय प्रमुख प्रहरी नायब परीक्षक नवीन राजा बुढाथोकी ज्यूद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत समेतबाट कृष्ण कार्य गर्नुभएका प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा उत्प्रेरणा प्रदान गर्नुभई आवश्यक निर्देशन समेत दिनुभएको छ। विभागीय मूल्य मान्यता आदेश निर्देशनको पालना गरी व्यावसायिक लगनशील र कर्तव्यनिष्ठ दबरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ जिल्लाको शान्ति सुव्यवस्था कायम गर्न र विपद व्यवस्थापनको कार्यमा प्रभावकारी एवं प्रशंसनीय भूमिका निभाउनु भएकोले प्रहरी कर्मचारीहरूले गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गरी नेताहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको प्रमुखले पुरस्कार प्रदान गर्नुभई हार्दिक बधाई एवं आगामी दिनहरूमा थप सफलताको शुभकामना समेत दिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। जिल्ला सोलुखुम्बु मापे दुत्कोशी गाउँपालिका वडा नम्बर 4 स्थायी घर भई हाल थुलुङ दुत्कोशी गाउँपालिका वडा नम्बर 1 नेले तुम्से स्थित शर्मिला राईको घरमा डेरा गरी बस्ने वर्ष 35 कि कमला बिका गाउँमा कोदो रोप्न जान्छु भनी आफ्नो डेरा कोठाबाट निस्किएकोमा हालसम्म पनि घर फर्किन आएको र आफन्त तथा चिन्जानका व्यक्तिहरूसँग समेत कुनै सम्पर्क हुन नसकेको भनी निजा बस्ने घरधनी शर्मिला राईले मिति 2083 साल असार 19 गते प्रहरी चौकी नेलेमा लिखित हुलिया निवेदन दिनुभएको छ। हुलियाको विवरण नाम थर कमला बिका उमेर 35 वर्ष स्थायी ठेगाना मात्पे दुत्कोशी गाउँपालिका सोलुखुम्बु अस्थायी ठेगाना थुलुङ दुत्कोशी गाउँपालिका 1 नेले तुम्से उल्लेखित हुलिया भएकी महिलालाई कतै देख्नु वा फेला पार्नु हुने मानवहरूले नजिकको प्रहरी कार्यालय प्रहरी चौकी नेले वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको सम्पर्क नम्बर 0385201199 वा प्रहरीको आकस्मिक नम्बर 100 तत्काल जानकारी गराई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ। मिति 2083 साल असार 23 गते नेपाल डोरी तान संघ सोलुखुम्बुद्वारा आयोजित खुल्ला रक्षा कक्षी प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत प्रहरी कार्यालयबाट सहभागी भई प्रहरी टोलीले स्वच्छ अनुशासित र प्रतिस्पर्धात्मक खेल प्रदर्शन गर्दै तृतीय स्थान हासिल गर्न सफल भएको छ। यस उपलब्धिले प्रहरी टोलीको एकता समर्पण र कर्तव्यनिष्ठलाई झल्काएको छ। साथै सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायक उपरीक्षक नवीन बुढाथोकीज्यूले हार्दिक बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा अझ उच्च सफलता हासिल गर्न शुभकामना दिनुभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
आदरणीय सोलुखुम्बु जिल्लावासी आमा बुबा दाजुभाइ तथा दिदी बहिनीहरू, नेपालमा मनसून सक्रिय भएसँगै लगातारको वर्षाका कारण विशेष गरी हिमालयका पहाड़ी जिल्लाहरूमा बाढ़ी पहिरो र ग्रेगन बहावको जोखिम उच्च हुने गर्दछ। हाम्रो सोलुखुम्बु जिल्लाको भौगोलिक बनोटका कारण पनि वर्षातको समयमा विशेष सतर्कता अपनाउनु अपरिहार्य रहेको छ। विपदको समयमा धनजनको क्षति कम गर्न र सुरक्षित रहन जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सम्पूर्ण नागरिकहरूमा निम्न अनुसारको सचेतनता पूर्व तयारी अपनाउन हार्दिक अनुरोध गरिन्छ। बाढ़ी पहिरोबाट बस्न अपनाउनु पर्ने सतर्कताहरू: नदी खोला नाला किनारमा सजगता। लगातार वर्षा भइरहेको समयमा दूधकोशी लगायतका स्थानीय नदी खोला नाला खहरीहरूमा पानीको बहाव अचानक बढ्न सक्ने भएकोले नदी किनार आसपास क्षेत्रमा बसोबास गर्नेहरूले विशेष सतर्कता अपनाउनुहोस्। पहिरोको पूर्व संकेत चिन्नुहोस्। घर पछाडि वा आसपासको जमिनमा दाजा फाटेको, भित्तो सरेको, रुखहरू डलेको वा पानीका पुराना मुहान सुकेर नयाँ ठाउँमा धमिलो पानी निस्किएको देखिएमा पहिरोको जोखिम बुझी तुरन्त सुरक्षित स्थानमा सर्नुहोस्। रात्रिकालीन समयमा विशेष ध्यान। रातिको समयमा ठूलो वर्षा भएमा सम्भावित जोखिम युक्त क्षेत्रका बासिन्दाहरू आलो पालो गरी जाग्राम बस्ने वा सुरक्षित आश्रय स्थलमा जाने व्यवस्था मिलाउनुहोस्। यात्रा गर्दा ध्यान दिउँ। वर्षातको समयमा ग्रामीण सड़कहरूमा पहिरो जाने र सड़क अवरोध हुने सम्भावना बढी

0: गर्नुहोस्। विपदमा आइलाग्ने वा जोखिम देखिएमा के गर्ने? यदि तपाईँको गाउँ टोलमा बाढी वा पहिरोको जोखिम देखिएमा, कोही व्यक्ति फँसिरहेको अवस्था भएमा वा कुनै अप्रिय घटना घटेमा आत्तिनु हुँदैन। तुरन्तै उद्धार र सहयोगको लागि नजिकैको प्रहरी कार्यालयमा निम्न नम्बरमा सम्पर्क गर्नुहोस्। प्रहरीको आकस्मिक नम्बर 100 वा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको नम्बर 0385201900 सम्पर्क गर्नुहोस्। सजग बनाऊ, सुरक्षित रहौ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु।
1: आज अलिक निन्याउरो देख्छु तिमीलाई, के भयो बहिनी? कसरी गर्नु दिदी, आफूले विश्वास गरेको मानिसले नै त्यस्तो गरेको कुरा छ। नाइ मलाई तपाईँले गाली गर्नुहुन्छ, गर्दिन। के भयो सबै भन न दिदी। त्यसले त मलाई फसायो, साथीको दाई भएकोले मैले उसको फ्रेन्ड रिक्वेस्ट एक्सेप्ट गरेको थिएँ। फेसबुक मेसेन्जरमा कुराकानी हुँदै हामी बिच प्रेम भयो। अनि के गर्यो त्यसले? भिडियो च्याटमा लुगा खोला गयो, उसले मेरो फोटो र भिडियो खिच्यो अनि नराम्रो साइटमा राख्यो। दोष मेरो पनि हो नि। नरौ, दोष तिम्रो होइन, तिमीलाई त झुक्काएको र फसाएको हो।
2: नचिनेका मात्र होइन, चिनेका मानिसले पनि अनलाइनमा यौन दुर्व्यवहार र यौन शोषण गर्न सक्दछन्।
3: सावधान, कसैले कर गरे पनि वा लोभ देखाए पनि नग्न फोटो र भिडियो खिच्नु र कसैलाई पठाउनु हुँदैन।
2: अनलाइन यौन शोषण भएमा नेपाल प्रहरीको साइबर ब्युरोमा रिपोर्ट गर्नुहोस्। रिपोर्ट इमेलबाट पनि गर्न सकिन्छ। स्क्रिनसट र सबै प्रमाण सुरक्षित राख्नुपर्छ, तर अरूलाई पठाउनु वा देखाउनु हुँदैन।
3: सहयोगको लागि चाइल्ड सेफ नेटको मेसेन्जर हेल्पलाइन र बाल हेल्पलाइन 1098 सम्पर्क गर्नुहोला।
2: इन्टरनेटको सुरक्षित प्रयोग गरौँ, अनलाइन यौन शोषणबाट आफू बचौँ,
3: अरूलाई पनि बचाऊ।
0: जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न विषयमा जनचेतनामूलक कार्यक्रम गरेको छ। समाजमा हुने विभिन्न किसिमका अपराधहरूलाई न्यूनीकरण गर्नका लागि सोलुखुम्बुका विभिन्न स्थानमा सामुदायिक साझेदारी, अल्पसंख्यक समुदायसँग प्रहरी कार्यक्रम, पीड़ित पुनः भेटघाट कार्यक्रम, मानव विस्फीकरण तथा ओसर पसर रोकथाम, सार्वजनिक सवारी साधनमा हुन सक्ने यौन जन्य दुर्व्यवहार, ट्राफिक चेकिङ तथा सचेतना लगायत अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी विभिन्न जनचेतनामूलक गर्दैलो कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु तथा मातत इलाका प्रहरी कार्यालय नाम्चे, सोताङ, नेजर प्रहरी चौकीहरूबाट उक्त कार्यक्रम गरिएको हो। प्रहरीले जनतासँग हातेमालो गर्दै गरेका यस्ता कार्यक्रमहरूबाट जनतामा सूचना प्रभाव भई समाजमा अपराधिक घटना न्यूनीकरण हुन गई जिल्लामा शान्ति सुरक्षा मञ्चन कायम राख्ने कार्यमा सहयोग हुने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
4: हेलो
5: हेलो, नमस्ते, म हजुरको ब्याङ्कबाट हजुर माधव शर्मा बोल्नु भएको हो।
4: हजुर भन्नुहोस् त।
5: यस्ता केही फ्रड कलहरू आउँछन्, त्यसरी हाम्रो जेन्युइन कल हो भन्छ, म हजुरलाई केही कन्फर्मेसन गर्छु है।
4: हुन्छ।
5: हजुरको हजुरबाको नाम ज्ञानेन्द्र, बुवाको नाम राजेन्द्र, अनि हजुरको नाम माधवी शर्मा है।
4: हजुर हो, यो फेक कल होइन भनेर म निश्चित भएँ।
5: धन्यवाद। अहिले हाम्रो मोबाइल ब्याङ्किङ सिस्टम अपडेट गर्दैछौ। तपाईँको मोबाइल ब्याङ्किङ सुरु गर्न तपाईँले 2 घण्टा आफ्नो मोबाइल अफ गर्नुपर्ने हुन्छ। यो असुविधाको लागि क्षमा प्रार्थिछौ।
4: ए हुन्छ, म गरिहाल्छु।
5: थ्याङ्क यू, ह्याभ अ गुड डे।
4: हस्, धन्यवाद।
6: अनि म्याम, फोन बन्द छ कि क्या? फोनै लागिरहेको छैन।
4: फोनै अन गर्न बिर्सेछु नि त।

0: तपाईँको एकाउन्टबाट हाम्रो छुट्टा छुट्टै ब्रान्चमा तीनवटा एक एक लाखको चेक काटिएको छ। कसैलाई चेक काटेर दिनुभएको थियो र
1: छैन त मैले चेक काटेको त।
0: म अहिले तपाईँलाई खाताको डिटेल्स दिन्छु, तपाईँ त्यो लिएर गएर प्रहरी कार्यालयमा उजुरी दिनुहोला र अनुसन्धानको लागि आवश्यक सहयोग हामी पनि गर्नेछौ।
2: अहिले यति धेरै ब्याङ्किङ फ्रड केसहरू भइरहेको छ, यसरी तपाईँले फोन कललाई लगेर जसले जे भने त्यही विश्वास गर्नु हुँदैन थियो। ल भन्नुहोस् त, तपाईँले कुन नम्बरबाट फोन आयो?

0: Ale digamos.
1: No más de yo, pero yo puedo ir a otra casa.
0: Pero esta con el rock, no me digas. Please. Hello. मैले तपाईँलाई एउटा नम्बर पठाइदिएको छु. उक्त नम्बर प्रयोग गरी एउटा ब्याङ्किङ फ्रड केस आएको छ. सो नम्बर कसको नाममा छ पत्ता लगाएर तुरन्त मलाई सम्पूर्ण डिटेल उपलब्ध गराउनुहोस्.
2: सर, हामीले त्यो सिस्टममा चेक गर्दा त्यो नम्बर हिजो मात्रै माधवी शर्माको नाममा दर्ता भएको देखियो.
0: अरे स्योर?
2: तर सबै डिटेल चाहिँ अपडेट भइसकेको छैन सर.
0: अनि नम्बर त तपाईँकै नाममा छ अरे. नागरिकताको कपी समेत बुझाइसकेको छ अरे. अहिले नै तपाईँ हात्तिर पर्दैन. हामी ब्याङ्कसँग सम्पर्क गरेर सिसिटिभी फुटेजहरू पत्ता लगाउन सक्छौँ. यसलाई जुम गर्नुहोस् त राम्रोसँग. लगानै तपाईँको ठिक छ.
1: तिमीलाई यत्रो विश्वास गरे, सबै जिम्मा दिए, आखिर के नपुगेको छ तिमीले यस्तो गर्यो?
3: मलाई माफ गरिदिनुहोस् म्याम, मैले थोरै पैसाको लोभ आएर हजुरको नागरिकतालाई हस्ताक्षरको दुरुपयोग गरे.
0: अब तपाईँलाई माफी भन्दा पनि ब्याङ्किङ कसुर अन्तर्गतको कारवाही हुन्छ. अनि माधवीजी, तपाईँ जतिको शिक्षित व्यक्ति यसरी ठगीमा पर्नुहुन्छ भने अरूको हालत के होला सोच्नुहोस् त. तपाईँहरूको सबैभन्दा ठुलो गल्ती भनेकै यस्ता फोन कलहरूलाई विश्वास गर्नु नै हो. कमसे कम यस्ता फोन कलहरू आयो भने ब्याङ्कमा एकपटक सम्पर्क गरेर प्रश्न हुनुपर्थ्यो. अब आइन्दा सजग रहनुहोला र ब्याङ्किङ परिजनको लागि गरिने आस्था छ, अरूले सहजै कपी गर्ने हिसाबले नगर्नुहोला. आफ्नो नागरिकता र व्यक्तिगत कागजातहरू आफूसँग मात्र राख्नुहोला.
4: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले ट्राफिक नियम उल्लंघन गर्ने जिल्लामा संचालित विभिन्न सवारी साधनलाई कार्यवाही गरेको छ. ट्राफिक नियम पालना गराउनका लागि बारम्बार सचेत गराउँदा समेत नियमको उल्लंघन गर्ने 34 सवारी साधन कार्यवाहीमा परेका छन्. कार्यवाही हुनेहरूमा अटो 4, जीप कार 13, ट्रेक्टर 2, मोटरसाइकल 15 रहेका छन्. कार्यवाहीबाट 38,500 राजस्व जम्मा भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुमुले जनाएको छ. मोटरसाइकल चलाउँदा बिना हेलमेट चलाउने, दुईजना भन्दा बढी सवार नपाइने नियम भए तापनि दुईजना भन्दा बढी सवार गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक समेतलाई कार्यवाही गरिएका छन्। यस्तै पहिलो सिटमा चालक सहित दुईजना भन्दा बढी सवार हुने जीप कार समेत कार्यवाहीमा परेका छन्। कागजात साथमा नराख्ने, क्षमता भन्दा बढी सामान डुवानी गर्ने, ट्रेक्टर तथा ट्रक तोकिएको क्षेत्र भन्दा अन्य जथाभावी स्थानमा पार्किङ गर्ने सवारी साधनलाई समेत कार्यवाही गरिएको छ। सवारी दुर्घटना न्यूनीकरण गरी जनताको जीवनको सुरक्षा गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको हुँदा ट्राफिक नियमको पालना गर्नुहुन सबैलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले अनुरोध गर्नुभएको छ। सगरमाथा राष्ट्रको गौरव हो भने विश्वमा नेपालको पहिचान समेत हो। विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश बनेर चिनिने नेपालको सोलुखुम्बु जिल्लामा रहेको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा यस हप्ता हवाईजहाज मार्फत 101 विदेशी पर्यटकको आगमन भएको छ। लुक्ला हुँदै हवाईजहाज मार्फत काठमाडौँ फर्किएका जम्मा संख्या 150 रहेको र आन्तरिक र बाह्य पर्यटकको सुरक्षाको लागि स्थानीय प्रहरी र पर्यटक प्रहरीलाई संयुक्त रूपमा खुम्बु क्षेत्रको शान्ति सुव्यवस्था मिलाउने कार्यमा विशेष प्राथमिकताका साथ परिचालन गरिएको र पर्यटक लक्षित कुनै पनि अपराधिक घटना नभएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। अब सुनौ साइबर अपराध सम्बन्धी सचेतनामूलक सन्देश।
5: कतिपल्ट भनिसके मलाई त मन पर्दैन भनेर
6: कुरा बुझ्दैन।

0: Hello? के हो रहा मला?
1: हेर्नुस् न दाई, प्रवीण भन्ने एउटा कलेजको केटा छ, जतिखेर पनि मेरो पछि लागेको लागेको गर्थ्यो। मैले त कति छोडी भनिसके, मलाई त मन पर्दैन भनेर। उसले नै मेरो फोटो भिडियोहरू कस्तो कस्तो बनाएर ब्ल्याकमेल गर्न खोज्दैछ दाई। यदि उसले भनेको मानेन भने त्यो सबै फोटोहरू उसको साथीहरूलाई पठाइदिन्छु भनिरहेको छ। यदि यस्तो भयो भने त म कलेज जानु त के मरिदिन्छु।
0: हेर रमिला, अब हामीले प्रहरी चौकी गएर प्रहरीको सल्लाह बमोजिम जानुपर्छ। तिमी टेन्सन नले त त्यसले तिमीलाई केही पनि गर्न सक्दैन। बरु तिमी यस्तो गर न, तिमी त्यो केटालाई केही कुरामा भुलाइराख। हामीलाई यस्तो बेला सहयोग गर्ने भनेको प्रहरी मात्रै हो। म एकछिनमा आउँछु, तिमी रेडी हुँदै गर ल है।

सरकार प्रहरी चौकी आएर एकदमै सही काम गर्नुभयो। अहिले नेपालमा साइबर अपराध निकै नै बढेको छ। नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत देशव्यापी जनचेतनामूलक कार्यक्रमहरू गर्दै आइरहेको छ। अहिले म यही विषयमा क्लास लिनको लागि एउटा कलेज पनि जाँदैछु। तपाईँहरू चिन्ता नगर्नुहोस्, नेपाल प्रहरीले घटनाको सत्य तथ्यलाई छानबिन गरी तपाईँलाई न्याय दिलाउन प्रयास गर्नेछ।

0: आज हामी साइबर अपराधको बारेमा कुराकानी गर्नेछौँ। साइबर अपराध भनेको चाहिँ कम्प्युटर, इन्टरनेट वा कुनै पनि डिजिटल माध्यमलाई प्रयोग गरेर गरिने गैर कानूनी काम हो। यस्ता कामहरूले हाम्रो व्यक्तिगत जानकारी, हाम्रो सम्पत्ति र हाम्रो सामाजिक प्रतिष्ठानलाई ठुलो नोक्सान पुर्याउन सक्छ। सार्वजनिक वाइफाईको प्रयोग गरेर आफ्नो ब्याङ्किङ या त कुनै पनि व्यक्तिगत जानकारीको कुनै
1: डिजिटल कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलु खुम्बु।

0: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभावबारे केन्द्रित छ। नेपालमा पटक पटक बर्ड फ्लूको प्रकोप देखिने गरेको छ। गएको चैतमा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भए। यस वर्ष शुरूआतमा देखिएको मोरङ सहित सुनसरी, महोत्तरी, बारा, चितवन र नवलप्राचीमा बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड़ रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन्। बर्ड फ्लू फैलिएका क्षेत्रमा रोकथामको प्रयास अनि संक्रमणबाट अर्थतन्त्रमा परेको प्रभावबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। कार्यक्रमको शुरूमा मैले डाक्टर शाहीलाई बर्ड फ्लू कस्तो संक्रमण हो भनेर सोधेको छु।
1: बर्ड फ्लू भन्न बित्तिकै अब अहिले शुरूमा हामीले जब बर्ड फ्लूको शुरूआत भयो त्यो बेला पन्छीमा मात्रै लाग्ने एउटा संक्रामक हो भनेर हामीले भन्थ्यौं र त्यसपछि यो इन्फ्लुएन्जा ए ग्रुपको यो भाइरस भएर यसले आफ्नो स्वरूप परिवर्तन गर्दै आएको छ र पछिल्लो समय मान्छे लगायतका विभिन्न जनावरहरूमा पनि यसको प्रकोप देखिरहेछ र विशेष गरेर पन्छीमा यसको मृत्युदर उच्च हुने यसमा पनि बर्ड फ्लूमा दुई किसिमको हामीले यसलाई क्याटेगोराइज गरेका छौं। एउटा अति संक्रमित जसलाई हामीले S5 र S7 भनेर भन्छौँ भने त्योभन्दा बाहेकालाई अलि लो प्याथोजेनिक बर्ड फ्लू अथवा कम संक्रमित कम मृत्युदर भएको बर्ड फ्लू भनेर भन्छौं। यो बर्ड फ्लूले अहिले हेर्ने भने पनि संसारका करिब 40 वटा देशहरूमा यो देखिएको छ र पछिल्लो समयमा हामीले हेर्ने हो भने अन्टार्क्टिकाका केही पंक्षीहरूमा पनि यो बर्ड फ्लू देखिरहेछ। त्यो भएर पंक्षीका लागि अति संक्रमण र करिब करिब 100% मृत्युदर हुने हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जाले यसले अहिले नेपालमा परेको अहिले असर पारिराखेको छ भने यो सँगसँगै अलिकति लो प्याथोजेनिक कम संक्रमण र कम मृत्युदर भएको लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भन्छौँ हामीले जसलाई S9 ग्रुपभित्र पर्छ त्यसको संक्रमण पनि बढ़िरहेको छ। यो दुईटैको सँगसँगैको संक्रमणले गर्दाखेरि अहिले किसानहरू अलिक धेरै प्रताडित हुनुपर्ने अवस्था छ किनभने S9 लाग्ने बित्तिकै विशेष गरेर यो अन्डा दिने कुखुराहरूमा उत्पादनहरू कम हुँदै जाने र यसको मृत्युदर धेरै नभए पनि यो दुईटैको संक्रमण एकैचोटि हुँदाखेरि मृत्युदर उच्च देखिन्छ भने र S9 लाग्दाखेरि पनि लो प्याथोजेनिक बर्ड फ्लू लाग्दाखेरि पनि के भइरहेको छ भने त्यो सँगसँगै जो हाम्रो बायोसेक्युरिटीको मेजरहरू छ र केही साल्मोनेला, इकोलाई लगायत अन्य रोगको कारणले पनि सँगसँगैको संक्रमणले पनि यसको चाहिँ अलिकति क्षति भएको छ। यद्यपि अहिले धेरै ठाउँमा यो रोग नियन्त्रणमा आएको छ र काठमाडौँ उपत्यकामा सम्बद्ध पशु विभाग लगायतका स्थानीय तह प्रदेश सबै निकायहरू एकदम गम्भीरताका साथ यसमा लागिराख्नु भएको छ। रोग चाहिँ अब सम्भवत यो नियन्त्रणको क्रममा छ
0: भनेको रोग नियन्त्रण उन्मुख छ भनेर तपाईँले भन्नुभयो। 11 जिल्ला अहिलेसम्म चाहिँ यो वर्षका लागि चाहिँ हामीले प्रभावित भनेर मान्यौं। त्योभन्दा बाहिर 77 जिल्ला मध्ये चाहिँ त्यस्तो जोखिम संक्रमण अथवा फैलिने अनि रोकथाम गर्ने त्यस्तो काम भयो कि भएन अथवा के छ अवस्था?
1: अब यसमा चाहिँ हाम्रो
0: तपाईँहरूसँग रिपोर्ट आउँछ नि
1: रोकथामको चाहिँ मुख्य यसमा कामहरू भनेको पशुहरूको ध्वनिहरू यसको आवाजाहरूलाई नियन्त्रण गर्ने अनि वन्यजन्तु काग लगायतका चराचुरुङ्गहरूबाट चाहिँ अलिकति सुरक्षित राख्ने यी विषयहरू चाहिँ हुन् र रोग नियन्त्रणका विषयमा चाहिँ यो पशु ध्वनिको नियन्त्रणको विषयमा पशु सेवा विभागका विभिन्न चाहिँ क्वारेन्टाइन चेक पोस्टहरू छ उहाँहरूले काम गरिराख्नु भएको छ। अहिले पनि किसिमको सचेतनाले गर्दाखेरि रोग लागेको ठाउँबाट पंक्षीहरू आउन नदिने किसान आफैले पनि रोकिराख्नु भएको छ। स्थानीय तहहरू जिल्ला पशु कार्यालयले पनि रोकिरहेको छ र अब हामीले हेर्दाखेरि अहिले रोग नदेखेको 3 प्रदेशमा कसरी जान नदिने जस्तो अहिले गण्डकी त्यसपछि कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा यो रोग नियन्त्रण रेखा परेकोले रोग जान नदिनको लागि विभिन्न उपायहरू बायो सेक्युरिटी मेजर लगायतका पशुको ध्वनि नियन्त्रणका कामहरू चाहिँ अहिले भइराखेको छ।
0: कस्ता क्रियाकलापले रोग चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ जाने हुन्छ त? ध्वनिलाई त तपाईँले जोड्नुभयो, ध्वनिमा पनि केही सावधानी सचेतना अथवा केही कमी कमजोरी त्यस्तो हुन्छ होला नि।
1: यो ध्वनिमा हामीले सामान्यतया के गर्छौं भने कुनै पनि पशु र पशुजन्य पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदाखेरि भेटनरी सर्टिफिकेट डाक्टरले पशु चिकित्सकले चेक गरेपछि उहाँले भेटनरी सर्टिफिकेट लिनुहुन्छ र भेटनरी डाक्टरले चाहिँ कति बेला सर्टिफिकेट जारी गर्छ भने त्यहाँ जहाँ रोग छैन भन्ने प्रमाणित भएको बेला मात्रै चाहिँ जारी गर्ने भएको भएर कुनै पनि ध्वनिकर्ताले त्यो सर्टिफिकेट लिएर मात्रै चाहिँ ध्वनि गर्दाखेरि एक किसिमले त्यसरी नियन्त्रण हुन्छ। अब अर्को कुरा भनेको चाहिँ हामीले ध्वनि गर्दै गर्दाखेरि सुरक्षा निकाय त्यसपछि स्थानीय तहले के अरे स्थानीय प्रशासनले भनौँ न उहाँहरूले चाहिँ ठाउँ ठाउँमा यसको निगरानी गरिराख्नुभएको हुन्छ। तर अब अहिले एउटा समस्या के हो भने यो जुन जंगली चराहरूमा यो रहने यो कारणले गर्दाखेरि भोक चाहिँ अलिकति बढी फैलिरहेको भएर अब यसमा अलिकति सावधान पनि के अपनाउनु पर्नेछ भने कुनै पनि कुखुरामा खोरमा पक्षीहरू मर्यो भने त्यसले सावधानी तरिकाले चाहिँ एकदम खाडल बनाएर त्यहाँ चाहिँ पुर्ने अहिले के ट्रेन देखिरहेको छ भने किसानहरूले चराहरू मर्यो आफ्नो कुखुराहरू मर्यो भने उनले खोलामा फालिदिने बाटोमा फालिदिने त्यसपछि त्यहाँ चाहिँ काग लगायतका रुचुरु चराचुरुङहरू आउने र त्यसले कागले त्यो काग चिल लगाएकोले आएर त्यसलाई खान्छ र त्यसले संक्रमण लिएर जान्छ फेरि त्यो उड्दै अर्को फार्म हुँदै अर्को फार्ममा लिएर जान्छ। यो एउटा मुख्य कारण यो पनि हो अहिले सरेको कारण। र अर्को कारण भनेको चाहिँ हामीले अब त्यो नभएका क्षेत्रमा चाहिँ सर्न नदिनुको लागि जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा सर्न नदिनुको लागि चाहिँ हामीले क्वारेन्टाइन अस्थायी क्वारेन्टाइन चेक पोस्टहरू ठाउँ ठाउँमा राखेर अलिकति राखेर चाहिँ पनि हामीले नियन्त्रण गर्न सक्छौं कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइराखेको छ।
0: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ। आजको कार्यक्रममा हामीले विशेष गरी बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा प्रभाव बारे केन्द्रित रहेर कुराकानी जोड़िरहेका छौं। बर्ड फ्लू चाहिँ संक्रमण देखियो, अहिले चाहिँ जो किसानहरूले पीड़ा पनि भोगिरहनु भएको छ, यो देखिँदैछ अथवा देखिएको छ भने त्यो पहिचान गर्ने लक्षणहरू चाहिँ के हुन्? शुरूआती लक्षण
1: बर्ड फ्लू तपाईँको देखिन बित्तिकै पहिलो कुरो भनेको छरछिमेकमा अथवा छिमेकी जिल्लाहरूमा देखिन बित्तिकै त्यो सतर्क किसानहरू आफै हुनुहुन्छ, त्यो किसिमले सूचना जारी गर्छ पशु विभागले। अब त्यो हुने बित्तिकै अनि त्यसपछि चाहिँ आफ्नो खोरमा देखियो कि देखिएन भन्ने बित्तिकै यसलाई थाहा पाउने चाहिँ एकदम सरल आइडिया छ, किनभने यसले संक्रमित गर्न बित्तिकै एकदम छिटो मोर्टालिटी हुन्छ, धेरै मर्छ
0: भनेको छिटो मर्ने
1: मर्ने एउटा भयो। अनि कुखुराको के हुन्छ भने आँखाहरू छालाहरू एकदम सुन्निने, सास फेर्न चाहिँ एकदम गाह्रो गर्ने कुखुराले अनि धेरै मर्ने भाव भएर लगभग सबै किसानहरूले यो के भएर चाहिँ यसरी मर्या हो त शंका गर्ने चाहिँ ठाउँ हुन्छ। त्यसपछि चाहिँ किसानहरूले के गर्नु पर्यो भने त्यो मरेको कुखुराहरू अथवा केही त्यस्तो हुने बित्तिकै नजिकको पशु कार्यालयहरू कुनै पशु चिकित्सकहरू प्राविधिकहरू हुनसक्छ अथवा प्रयोगशालाहरू हुनसक्छ त्यहाँ लिएर चाहिँ सुरक्षित तरिकाले फेरि है त्यसलाई एउटा मजाले प्लास्टिकमा वरिपरि त्यो ध्वानी गर्दाखेरि पनि प्रयोगशाला अथवा पशु चिकित्सकको गर्न लैजाँदाखेरि पनि यताउता कतै पनि त्यहाँको उसले कुखुराको प्वाखहरू कुखुराको दिशाहरू त्यो बाहिर नजाने गरिकन एउटा प्लास्टिकमा सुरक्षित तरिकाले आफू पनि सुरक्षित भएर ग्लोभ्सहरू लगाएर अनि त्यो त्यसलाई प्रयोगशालासम्म अथवा पशु चिकित्सक जहाँ छ उपलब्ध छ त्यहाँसम्म चाहिँ ध्वानी गर्ने व्यवस्था चाहिँ गर्नुपर्छ।
0: मर्ने कुखुराहरू अथवा कुखुरा जन्ने अरू क्षति हुने चाहिँ भइहाल्यो, बोकेर त्यो प्रयोगशालासम्म चाहिँ किन जाने त फेरि?
1: त्यसलाई चाहिँ कन्फर्म गर्नुपर्छ। अहिलेको हाम्रो चाहिँ बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने हामीले बर्ड फ्लू हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा जसले यो नियमावलीले त्यो एस फाइभ र एस सेभेनलाई मात्रै चिन्छ, त्योभन्दा बाँकीको हामी क्षतिपूर्ति नेपाल सरकारले दिनु त्यो क्षतिपूर्तिलाई पनि क्लेम गर्नको लागि भए पनि किसानले त्यसलाई कन्फर्म गराउनुपर्छ. त्यसलाई कन्फर्मेटरी डायग्नोसिस भएपछि बर्ड फ्लू आउटब्रेक हुन्छ र त्यसपछि चाहिँ बल्ल नियन्त्रणका प्रक्रियाहरू शुरू हुन्छन्. जस्तो त्यहाँ जाने, त्यहाँ स्ट्याम्पिङ आउट गर्ने सबै कुखुराहरू, कुखुरा जन्ने त्यहाँ जति पनि पदार्थहरू हुन्छ त्यसलाई नष्ट गर्नुपर्छ. र त्यो किन नष्ट गर्नु परेको भने त्यो वरिपरिको थप नफैलियोस् भनेर. एउटा तपाईँले म के जानकारी गराउँ भने संसारमा हामीहरू कुनै पनि पशुमा रोग लाग्यो भने त्यसको उपचार गर्ने प्रचलन हुन्छ. तर केही यस्ता रोगहरू छन् त्यसलाई हामीले पशु नै नष्ट गर्नुपर्ने हुन्छ. त्यसको एउटा मात्र कारण के हो भने जनस्वास्थ्यलाई बचाउनको लागि, भनेको मान्छेमा त्यसको संक्रमण हुनको लागि बचाउनको लागि र वरिपरिका अन्य पशुहरूलाई थप संक्रमित नहोस् भनेर हामीले यसलाई बर्ड फ्लूमा चाहिँ हामीले नष्ट नै गर्छौं. अनि अर्को कुरो चाहिँ अफ्रिकन स्वाइन फिभर. अहिले चाइनामा तपाईँले अफ्रिकन स्वाइन फिभर भन्ने सुँगुरमा लाग्ने रोग जुन हो त्यो जहाँ देखिएको छ एउटा रोगमा एउटा फार्मको एउटा पशुमा मात्रै बंगुरमा मात्रै त्यो देखियो भने त्यो सबै बंगुर त्यो वरिपरिको सबै बंगुरहरू चाहिँ नष्ट गर्ने प्रचलन छ. जस्तो तपाईँ युरोपहरूतिर जानुभयो भने खुरेक लागेको गाई भैँसीहरूमा चाहिँ खुरेक देखियो भने युरोपले सबै चाहिँ जसरी हामीले कुखुराले नष्ट गर्छौँ त्यसरी नै उसले नष्ट गर्छ. यो भने के हो भने यसको मूल मर्म भनेको के हो भने जबसम्म पशुलाई हामीले स्वस्थ बनाउँदैनौ, पशुकोबाट आउने जुन खाद्य पदार्थ छ त्यसलाई स्वस्थ बनाउँदैनौ, मान्छेलाई पनि स्वस्थ बनाउन सक्दैनौ. त्यो पशुमा रोग नियन्त्रण गरेर मान्छेलाई पनि स्वस्थ राख्नुपर्छ भन्ने चाहिँ मूल उद्देश्यका साथ चाहिँ हामीले यस्तो रोग नियन्त्रणको प्रक्रियाहरू अवलम्बन गर्छौँ.
0: हो, मानिसमा पनि स्वास्थ्य जोखिमका कुराहरू हुन्छन्, पशु पंक्षीमा चाहिँ रोग देखिँदा भनेर तपाईँले भन्नुभयो. बर्ड फ्लू र यसको जोखिम मानिसमा कति छ हामी पछाडि पनि जोडौंला. मैले यहीँनिर चासो राखे, कहीँ न कहीँ केही न केही शुरूआती लक्षणहरू विगतमा देखिएका थिए होला, नेपालमा पनि बर्ड फ्लू देखियो है भन्दै गर्दा. फेरि अहिलेको नयाँ समस्या पनि होइन, पोहोर पनि थियो, परार पनि थियो, बीचमा केही ग्याप हुँदा आएको त लगभग 65-66 सालदेखि नै यस्तो समस्याहरू दोहोरिएको छ. संक्रमण देखियो नि शुरूआती चरणमै, अहिलेसम्म 11 जिल्ला चाहिँ प्रभावित भयो भनेर चाहिँ तपाईँले भन्नुभयो. रोकथाम शुरूआती ठ्याक्कै चरणमा चाहिँ गर्न नसक्नुमा चाहिँ कमजोरी कसको हो, कहाँ कमजोरी भयो?
1: अब यसमा के छ भने पशुमा रोग नियन्त्रण गर्ने मुख्य एउटा उपाय भनेको चाहिँ खोप हो. हामीले गत वर्षदेखि हामीले लो प्याथोजेनिक एस9को खोप नेपाल सरकारले खुला गरेका छ, लगाइराख्नु भएको छ. तर अहिले संसारका धेरै देशहरू, केही देशहरूले यो बर्ड फ्लूको खोप पनि लगाएको छ. तर हामीले हाम्रो यहाँ रहेको लोकल स्ट्रेनका आधारमा भ्याक्सिनहरू उत्पादन गर्न नसकेको कारणले हामीले यसको खोप लगाएको छैनौँ. एउटा हामीले त्यो हिसाबले खोप चाहिँ एउटा विकास गरेर हाम्रो यही बर्ड फ्लू जुन भाइरस छ त्यो भाइरस अनुसारको त्यसरी हामीले गर्न पाइदिएको भए अलिकति कम लस हुन सक्थ्यो. यद्यपि चाहिँ विश्व पशु स्वास्थ्य संगठनले यसलाई खोपलाई सिफारिस गरेको छैन, लगाउनुहोस् भनेर चाहिँ सिफारिस गरेको छैन. तर कुनै पनि सरकारले लगाउन चाह्यो भने कन्ट्रोल इन्भाइरोमेन्टमा उसले चाहिँ लगाउन सक्छ भनेर चाहिँ यसलाई खुला पनि गरिरहेको अवस्था छ. जस्तो एउटा त्यो कारण हो, एउटा खोपको कारण. अर्को कारण के भयो भने संविधानको संघको एकल सूचीमा के छ भने सरुवा रोग संघको एकल अधिकारको विषयमा छ. प्रदेश र स्थानीय तहहरूको भनाइ यसमा के छ भने यसमा अलिकति बढी जिम्मेवार चाहिँ संघ हुनुपर्छ भन्ने उहाँहरूको कुरा छ.
0: संघ सरकार जिम्मेवार हुनुपर्छ,
1: संघीय सरकार चाहिँ अलिक जिम्मेवार हुनु पर्यो भन्ने उहाँहरूको कुरा छ. र पछिल्लो आवरमा हामीले यो संक्रामक रोग ऐन चाहिँ ल्याउन नसक्दा पनि कुन प्रदेशले यस्तो संक्रामक रोग देखिँदाखेरि के गर्ने, कुन तहले के गर्ने भन्ने कुराहरू डिमार्केसन गर्न सकेका थिएनौं. यद्यपि अहिले हाम्रो संक्रामक रोग ऐन धेरै अगाडि बढ़िसकेका छ, एउटा कानूनी पाटोले पनि हो. अर्को दोस्रो पाटो भनेको संरचनागत हिसाबले, जुन हिसाबले 65 सालमा जुन हिसाबले हामीले यो बर्ड फ्लूलाई अलिक छिटो नियन्त्रण गर्न सक्थ्यौं त्यो क्षमता अहिले हामीलाई हाम्रो अलिक कम भएको हामीले स्वीकार्नै पर्छ. यसको मुख्य कारण के हो भने त्यो बेलाको प्राविधिक चेन अफ कमाण्ड पशु सेवा विभागदेखि हजारवटा सेवा केन्द्रसम्म एकदम जोडिएको थियो.
0: देशभर
1: विभागले एउटा निर्देशन दिँदाखेरि त्यो मातहतका 75 जिल्ला र हजारवटा सेवा केन्द्रले एकैचोटि रोग नियन्त्रणको काममा चाहिँ उहाँहरू लाग्नुहुन्थ्यो र त्यहाँ रोग देखिएपछि त्यसको रिपोर्टिङ पनि पशु विभाग मन्त्रालयमा हुन्थ्यो र त्यो ऱ्यापिड एक्सनमा जान्थ्यो। अब अहिले के भइराखेको छ भने हामीले संविधानको मर्म अनुसार समन्वय सहकार्य जुन भनिराखेका छौं त्यो इफेक्टिभ रूपमा हुन नसकेको कारणले संघीय संरचना चाहिँ एकदम कमजोर छ। रोग नियन्त्रणको पशु सेवा विभाग र केही प्रयोगशाला बाहेक चाहिँ अरू कुनै पनि संयन्त्रहरू छैन। त्यो भएर यो संघीय दायित्व हुँदाहुँदै पनि संघले धेरै काम गर्न नसकेको छ। तर यद्यपि यसो हुँदाहुँदै पनि संघले प्रदेश र स्थानीय तहको सहयोगमा चाहिँ हामी रोग नियन्त्रणको कामहरू चाहिँ अगाडि बढ़ाइराखेका छौं र यसमा चाहिँ तपाईँले भने जस्तो यसलाई अलि छिटो नियन्त्रण गर्नको लागि अहिलेको भेटनरी सर्भिसको जुन संरचना छ यसलाई पूर्ण रूपमा चाहिँ हामीले पुनर्संरचना नगरिकन किसानको यो समस्या जो लम्पी स्किलले चाहिँ 79 अर्बको आर्थिक नोक्सानी भएको छ, एएसएफको कारणले अहिले 35-40% बुङ्गुरहरू मरिराखेको छ। यो अहिले अस्ति एकजना हाम्रो किसानले नै भन्दै हुनुहुन्थ्यो सुनसरीमा 1,50,000 डियर चाहिँ एउटा किसानको मात्रै मरेको छ, होइन उसले क्षतिपूर्ति त पाउला तर फेरि रिभाइभ हुनलाई त उसले ठूलो संरचना ठूलो लगानीहरू खर्च गर्नु परेको छ। र अर्को कुरा भनेको किसानको मनोबल उसलाई उत्प्रेरणा दिनको लागि पनि हामीले रोग नियन्त्रणका प्रणालीहरूलाई एकदम स्ट्रङ बनाएर किसानलाई चाहिँ अलिक व्यावसायिक बन्नतिर उत्प्रेरणा चाहिँ सिर्जना गर्नुपर्ने अवस्था छ। अहिलेको सरकार यसमा मन्त्रीज्यूहरू एकदम यसलाई कठोरताका साथ अगाडि बढ़िराख्नु भएको छ किसानको सन्दर्भमा। सायद अब भविष्यमा हामीले रोगहरू बेलैमा नियन्त्रण गर्न सक्छौं जस्तो लाग्छ।
0: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, वहाँ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ। 11 जिल्लामा चाहिँ बर्ड फ्लूको संक्रमण फैलिसक्दा र किसानहरू पीड़ित भइरहँदा पनि तपाईँले वर्तमान सरकार चाहिँ जिम्मेवार छ भनेर बचाव गर्नुभयो, तर जुन जनस्वास्थ्यको विषय एउटा जोड़िएको छ, अर्को किसान मर्कामा परेको विषय जोड़िएको छ, प्रारम्भिक चरणमै रोग चाहिँ निवारण हुनुपर्थ्यो, जहाँ देखियो त्यही चाहिँ समाधान हुनुपर्थ्यो, त्यत्रो चाहिँ कमी कमजोरी छ, यो कमी कमजोरीको जिम्मेवार चाहिँ को हो त उसो भए?
1: अब यो अब यसलाई चाहिँ हामीले कसरी अघि पनि भने नि यो रोग
0: मेरो पनि चासो रह्यो मेरो
1: रोग नियन्त्रणमा चाहिँ धेरै सरकारवाला निकायहरूको चाहिँ यसमा कमन एफोर्टको कारणले गर्दाखेरि मात्रै रोग नियन्त्रण हुने होइन। यसमा पशु सेवा विभाग, कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई एउटा सम्बन्धित मन्त्रालय भएर त्यसलाई चाहिँ एउटा जिम्मेवारी हामीले त लिनुपर्छ। तर यसमा चाहिँ संघ प्रदेश स्थानीय तहहरूले चाहिँ एकदम कटिबद्ध रूपमा चाहिँ हामीले लागेको अवस्थामा यो रोगहरू हामीले नियन्त्रण गर्न सक्छौं र सबै निकायले आफ्नो दायित्व किसानहरूले देखि सबै निकायहरूले चाहिँ आफ्नो दायित्व चाहिँ हामीलेबाट पन्छिने होइन भने यो रोग चाहिँ हामीले नियन्त्रण गर्न सक्छौं। मैले अझै पनि भने जस्तो मैले तपाईँलाई एउटा उदाहरण मात्रै दिन्छु, काठमाडौँको 3 जिल्लामा बर्ड फ्लू फैलिएको छ तर काठमाडौँको प्रदेश स्थित जिल्ला हाम्रो पशु सेवा कार्यालय छ त्यहाँ जम्मा 3 जनाको दर भन्ने छ
0: भनेको
1: जनशक्ति चाहिँ एकदम रोग नियन्त्रण गर्ने जुन अथोरिटी हो प्रदेश स्थानीय तह होइन सँगसँग पर्याप्त मात्रामा जनशक्ति छैन, एउटा मुख्य कारण त्यो पनि हो। त्यो भाव भएर अहिले हामी ओएनएमको चरणमा छौं र प्राविधिक जनशक्ति कम्तीमा पशुधन किसानको जीविकोपार्जनको सुरक्षा मान्छेको पोषणको सुरक्षा र पशु स्वास्थ्यका लागि भए पनि हामीले प्राविधिक जनशक्तिहरू थप्नुपर्ने अवस्था छ र यसमा गम्भीरताका साथ चाहिँ सबै स्थानीय तथा प्रदेशले पनि लाग्न चाहिँ मैले अनुरोध गर्छु।
0: जुन अब अहिले चाहिँ कम्तीमा काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा चाहिँ संक्रमण छ बाँकी भनेर भनिएको छ, ती क्षेत्रमा चाहिँ सरकारवाला निकाय र जो यहाँ सम्बन्धित किसानहरू हुनुहुन्छ व्यवसायको कुरा गर्ने भने पोल्ट्री फार्म कुखुरा जन्ने व्यवसाय गरिरहेको अवस्था छ, अब चाहिँ के गर्ने? अबका जुन दिन बाँकीहरू छन् नि
1: व्यवसाय अब हाम्रो बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने रोग लागिसकेपछि अथवा त्यहाँ एकचोटि रोग लाग्यो र त्यहाँ विभागले नियन्त्रण गर्यो सबै नष्ट गर्यो होइन र त्यसपछि कम्तीमा 42 दिनसम्म त्यहाँ अर्को रोग नदेखिएको 42 दिनसम्म चाहिँ त्यहाँ कुनै पनि कुखुराहरू नराख्नु भनेर भन्छौँ, किनभने भाइरसहरू त्यहाँ हुनसक्छ र त्यो बेलासम्म नमरेको पनि हुनसक्छ।
0: कम्तीमा डेढ महिना
1: 42 दिन 45 दिनसम्म चाहिँ त्यहाँ नराख्ने भन्ने कुराहरू हुन्छ। त्यो भएर यो प्रोटोकललाई चाहिँ एक किसिमले फलो गर्नु पर्यो। र अर्को कुरो चाहिँ काठमाडौँ भनेको करिब करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने एउटा ठूलो मार्केट पनि हो त्यो मार्केट भा भएर अब अहिले केही किसानहरू अलिकति उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ अस्तिको पनि एउटा हामीले रिपोर्ट हेर्दैथ्यौँ त्यसमा त्यो बिसदेखि आज 30-35% मासु बिक्री हुन चाहिँ कम भएको छ भन्ने छ कुखुराको जन्ने मासुहरू चाहिँ यो अहिले अलिकति बढ्या पनि होला तर बारम्बार चाहिँ पशु सेवा विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर खाँदाखेरि मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन तर अब अहिले सायद यो बर्ड फ्लूको कारण पनि एउटा सेन्सिटिभिटीले गर्दा पनि हुन्छ नेपाल सरकारले मासु पशु बस्तालाई तथा मासु जाँच ऐनलाई कार्यान्वयन गर्ने भनेको छ यदि यो कार्यान्वयन आइसकेको अवस्थामा अझै सहजै रूपमा चाहिँ हामी जस्ता प्राविधिकहरूले उपभोक्तालाई भन्न सक्ने अवस्था हुन्छ त्यो मासु जाँच ऐन लागू भन्दा के हुन्छ भने त्यो पशु कहाँबाट आएको हो त्यसको ट्रेसेबिलिटी त्यसको ट्रेकिङ गरिन्छ कस्तो छ स्वास्थ्य परीक्षण गर्छ पशु चिकित्सकले पशु वध गर्नुभन्दा अथवा पन्छी वध गर्नुभन्दा अगाडि र पछाडि अनि बल्ल सबै कुराहरू ठिक छ भने मार्केटमा पठाउँछ त्यो बेला यो 100% ठिक छ ल खानुस् भनेर चाहिँ भन्न सक्ने अवस्था छ तर अहिले चाहिँ हामीले के गर्नु पर्यो भने मासु चाहिँ जहाँ हामीले किन्दैछौँ त्यो स्रोत के हो त्यो कस्तो हो होइन त्यो एरियामा चाहिँ मासु छ कि छैन एउटा त्यो पनि निकाल गर्नु पर्यो र यदि त्यहाँबाट मासु लिएर लिइसकेपछि मजासँग पकाएर चाहिँ खाने हाम्रो कल्चरै छ हामी धेरै काँचो मासु खाने होइन काँचो मासु त खाने भएन होइन र पकाएर मजाले उमालेर खाँदाखेरि धेरै एकदम जोखिम चाहिँ सर्ने जोखिम न्यून हुन्छ र अहिले पनि हाम्रो विश्वव्यापी डाटा हेर्नुहुन्छ भने अहिलेसम्म करिब 948 जनालाई मात्रै बर्ड फ्लू चाहिँ मान्छेमा चाहिँ देखिरहेको छ
0: भनेको विश्वभरको
1: विश्वभरको 900 जना नेपालमा एकजना मात्रै हो यसमा यसबाट संक्रमण भएको तर अहिले विश्वव्यापी चासो र चिन्ताको वैज्ञानिक जगतमा चाहिँ के छ भने हिजो एभियन इन्फ्लुएन्जा अहिले हामी यसलाई एभियन इन्फ्लुएन्जा भन्छौ यही प्रजातिको हिजोको स्पेनिश फ्लूले चाहिँ करिब 5 करोड मान्छे मरेको थियो होइन त्यसपछि आएर हङकङ फ्लू आयो होइन एसियन फ्लू आयो त्यसले पनि 20-25 लाख मान्छेहरू चाहिँ मारेको थियो र अहिलेको वैज्ञानिकहरूको अहिलेको चिन्ता र चासोको विषय के छ भने कुनै बेला यो रोगले अहिलेको बर्ड फ्लूले मान्छेबाट मान्छेमा सर्ने स्वरूप परिवर्तन त गर्दैन भन्ने चिन्ताको विषय छ अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको छैन पशुबाट मात्रै मान्छेमा सरिरहेको छ र यसले चाहिँ आफ्नो स्वरूप परिवर्तन गर्ने भएको भएर मान्छेबाट मान्छेमा सर्ने त्यो किसिमले आफ्नो स्वरूप परिवर्तन गर्यो भने यसले एउटा महाविश्व महामारीको रूपमा ल्याउन सक्छ भन्ने एउटा चिन्ता छ र विश्व पशु स्वास्थ्य संगठन र विश्व स्वास्थ्य संगठनले पनि के भनिराखेको छ भने एभियन इन्फ्लुएन्जा यो इन्फ्लुएन्जा वर्गको कुनै पनि एउटा भाइरसले संसारमा एउटा महामारी त ल्याउन त सक्छ तर कति बेला ल्याउँछ र कुन बेला ल्याउँछ भनेर भन्न सकिने अवस्था छैन भनेको छ त्यही भएर चाहिँ यो संसारको एउटा दायित्व के छ भने संसारका सबै राष्ट्रको दायित्व अहिले के हो भने रोगको छिटो नियन्त्रण गर्ने र अरू स्पेसिसमा त्यसलाई जान नदिने बङ्गुर जंगली जनावरहरू होइन अथवा चाहिँ चितुवाहरू धेरै ठाउँमा फैलिराखेका छन् त्यहाँ जान नदिने त्यहाँ जान नदियो भने यसको म्युटेसनहरू चाहिँ अलिकति कम गर्न सकिन्छ क्रस स्पेसिसको म्युटेसनलाई कम गर्न सकिन्छ र रोगलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने यो अवधारणा अनुसार चाहिँ विश्व जगत नै चलिरहेको छ अहिले
0: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई यहीँनिर मैले चासो राखेँ तपाईँको भान्सामा जहाँनिर अहिले बर्ड फ्लूको संक्रमण फैलिएको छ भनेर उपभोक्ताहरूले सुनिरहनु भएको छ किसानहरू चाहिँ मर्कामा परिरहेको अवस्था छ कुखुराको मासु र कुखुराको चाहिँ अण्डा तपाईँको भान्सामा अहिले उपयोगमा छ कि छैन
1: अहिले हामीले जस्तो मेरो कुरा गर्नुहुन्छ भने म गोकर्णेश्वरमा बस्छु है काठमाडौँको त्यहाँ चाहिँ वरिपरि बर्ड फ्लूको संक्रमण देखिएपछि पछिल्लो समयमा केही दिन हामीले बन्द गरेका थियौं तर अहिले हामीले मजाले पकाएर चाहिँ खाने गरेको चाहिँ अवस्था छ
0: खान सकिन्छ
1: खान सकिन्छ मजाले खान सकिन्छ बीचमा घरको अरू परिवारलाई पनि सम्झाउन चाहिँ अलिकति अप्ठ्यारो भएको थियो र बर्ड फ्लू फैलिँदा चाहिँ हामीले सर्यो भने के गर्ने भन्ने तर अहिले जहाँबाट मैले मासु लिएर आउँछु एउटा मात्रै मासु पसल छ मैले सधैँ किन्ने गरेको त्यो मासु पसलमा बारम्बार चाहिँ मैले सोध्छु यो कुखुरा कहाँबाट आएको तपाईँले यहाँ चाहिँ किन चाहिँ यसरी अलिकति व्यवस्थितसँग काट्नु भएको छैन भने यसरी काट्नुहोस् भनेर भन्छौँ हामीले होइन अनि यो चाहिँ तपाईँले भेटनरी सर्टिफिकेट भएको कुखुरा ल्याएको हो कि होइन, डाक्टरले चेक गरेर भेटनरी सर्टिफिकेट सहितको कुखुरा छ कि छैन देखाउनुहोस् भन्छ मैले कहिले काहीँ। त्यो सबै कुरा भेरिफाई गरिसकेपछि बल्ल ल ल म मासु खान्छु भनेर चाहिँ मैले मासु किन्नु गराउँछु अहिले।
0: त्यो सबै उपभोक्तासँग चाहिँ त्यस्तो पहुँच होला, त्यस्तो चाहिँ क्षमता होला।
1: जनचेतनाको कुरा पनि हो, हामीले मासु भन्ने कुराहरू चाहिँ के हो भने मासुलाई व्यवस्थित रूपमा हामीले स्टोर गरेनौ, त्यसलाई व्यवस्थित रूपमा काटेनौ, व्यवस्थित रूपमा चाहिँ काट्ने मान्छेले हामी काटिएन, फोहोर हिसाबले काटिदियो भने मासुले प्रोटिन मात्रै दिँदैन, त्यस्तो फोहोर मासुले ब्याक्टेरिया भाइरसहरू पनि दिन सक्छ। त्यो भएर आफूले किन्ने ठाउँमा कम्तीमा यो उपभोक्ताको अधिकार हो, त्यहाँ मैले त्यहाँबाट मासु किनेर खाँदैछु भने पैसा तिरेर मासु खाँदैछु नि, र त्यो पसललाई के भन्न पर्यो नि, तँलाई सरसफाई यसको स्रोतको निर्कुल गर्न पर्यो, हेर्न पर्यो, त्यहाँ सोध्ने खोज्ने, यो त उपभोक्ताको अधिकारको कुरा हो नि। त्यही भएर तपाईँले रेडियो मार्फत मैले के आग्रह गर्छु भने तपाईँ यदि मासु पसलमा जाँदै हुनुहुन्छ भने त्यो कसरी काटा छ, के गरिराखेका छ, कहाँबाट मासु ल्याइराखेका छ, यो सबै कुराहरू सोध्ने खोज्ने हामी सबै उपभोक्ताको अधिकार हो। त्यो सोध्ने र ठिक छ भन्ने लाग्यो भने लिएर आउने, पकाएर खाने, मजाले मालेर खाने, सुरक्षित तरिकाले खाने, एनिमल प्रोटिन त चाहिन्छ नि स्वास्थ्यको लागि।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बर्ड फ्लू बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सिजन आयो, अब एक्साइटमेंट सीरी में मात्र होना घर भी महसूस होता
3: यह फुटबॉल सीजन खेल चेयर करूगेदर विथ सैमसंग मिनी एलईडी टीवी कंसेंट्रेशन है टीवी का कॉलोस साउंड बार मात्र रूप 9,999 में या 12 महीना सम्म को नेट टीवी पैकेज संगे निःशुल्क व्हाट्सएप लाइव सब्सक्रिप्शन साथ ही 25% सम्म को डिस्काउंट और 24 महीना सम्म को ईएमआई। मणि चोरको काख
4: स्वच्छ सुन्दर र शान्त प्रकृति
3: शान्ति र आनन्दको अनुभूति सहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81 वेबसाइट झुले.com.np।
5: भरपूर मनोरंजन सहित मात्र 999 में 20 होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिखो बताऊंगा 15 दिन देखि 3 महीना सम्म संपूर्ण चैनल के पैकेज बोनस यदि अज लिखो आज नजीक को डीलर बाई मार्फत व ईस्ट होम को कस्टमर सपोर्ट 01-4217-6 संपर्क कर।

0: kurang kas kebijakan. Jalu Radio Network.
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानी गरिरहेका छौं। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। अहिले बर्ड फ्लूबाट पोल्ट्री व्यवसाय र यसमा संलग्न क्षेत्रमा कस्तो प्रभाव परेको छ त?
2: नेपालको पोल्ट्री व्यवसाय भनेको करिब करिब अत्याधुनिक आधुनिक व्यावसायिक एउटा व्यवसाय हो र यसले पोल्ट्री व्यवसायबाट मात्रै करिब करिब 45% जतिको मासु पोल्ट्रीबाट मात्रै आउँछ, कुखुराबाट मात्रै आउने गरेछ र अहिलेको अन्डाको उपलब्धता पनि एकदम बढ़ा छ। त्यो मैले भन्न खोजेको के हो भने यो यसरी अगाडि फस्टाएको व्यवसायलेलाई यो बर्ड फ्लूले त असर पारेकै छ। यसले दुई चार ठाउँमा जस्तो एउटा किसानको मनोबलमा चाहिँ यसको पहिलो असर छ, त्यसपछि उसले यो आर्थिक अवस्था यसले चाहिँ जुन झुगाएको धेरै किसानहरूले त बैंकबाट लाखौं करोड़ौंको लोन लिएर काम गरिराख्नु भएको छ, बर्फदेखि नै बित्तिकै केही समय हामीले चाहिँ प्रोडक्सन गर्नै पाइँदैन है, निवेस मात्रै राख्यौं भने पनि हामीले लगभग चार पाँच महिनापछि हामीले त्यसको उत्पादन लिने हो, ब्रोइलर पाल्यौं भने लगभग 45 दिनपछि हामीले त्यसको उत्पादन लिने हो, त्यो बेलासम्म चाहिँ उसको आय नै बन्द हुने अवस्था भएपछि यसले रोजगारीमा पनि समस्या गर्यो र एउटा बैंकिङ प्रणालीमा पनि सन्तुलन ल्याउनको लागि जो ऋणहरू हुनुहुन्छ पालक हुनुहुन्छ उहाँलाई समस्या पनि पारेको छ। तर बर्ड फ्लूमा किसान मात्रै छैन यसमा चाहिँ यसको मर्कामा, यसको त एउटा श्रृङ्खला छ। जस्तो किसान उत्पादन गरिसकेपछि खरिद गर्ने मान्छे हुन्छ, त्यसपछि भुवानी गर्ने मान्छे हुन्छ, त्यसपछि स्वेटर गर्ने है मासु पसलहरू हुन्छ, त्यसपछि मासु प्रशोधन गर्ने उद्योगहरू ससेजहरू यस्तो यस्तो बनाउने चाहिँ उद्योगहरू हुन्छ, त्यो उद्योगसँग लामो चयनसँग चाहिँ जोडिएका हरेक एक्टरलाई चाहिँ यसले प्रभाव पारेछ। त्यो भएर यसको आर्थिक पाटो अलि गम्भीर नै छ, यद्यपि हामीले अहिले यस विषयमा नेपालमा त्यो किसिमले अध्ययन गरेका छैनौं कति छ यसको आर्थिक क्षति भनेर, तर यसको प्रत्यक्ष अहिले हामीले जुन नष्ट गरिराखेका छौं नि कुखुरा चल्ला त्यसपछि दाना अण्डा अहिलेसम्म हेर्दाखेरि कति करिब 77 करोड़ जतिको बराबरको चाहिँ आर्थिक नोक्सान प्रत्यक्ष भनेका छौं, तर यसले पार्ने पेरिफेरल अरू चाहिँ वरिपरिको चाहिँ क्षेत्रमा पार्ने जुन समस्या छ अप्रत्यक्ष रोजगारीको समस्यादेखि लिएर इकोनोमिक लसको कुराहरू चाहिँ अलिकति व्यापक नै छ जस्तो लाग्छ मलाई।
1: भनेको जोखिम पनि छ आर्थिक एउटा चाहिँ चेन भन्नुभयो चक्र त्यसमा चाहिँ पार्ने प्रभाव पनि छ पोल्ट्री व्यवसायसँग जोड़िएको। कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, वहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। एउटा चाहिँ एक्ज्याक्ट तथ्य तथ्याङ्क चाहिँ बाँकी छ के छ कस्तो छ प्रभाव भनेर विश्लेषण गर्न अहिले सकिरहेका छैन भनेर तपाईँले भन्नुभयो। यही अब क्षति गर्नु पर्यो बर्ड फ्लू देखियो अथवा फार्ममा चाहिँ कुखुराहरू मरे नष्ट, किसानले त्यसलाई नष्ट गर्नुपर्ने अवस्थामा चाहिँ किसानले भन्न सक्छ मेरोमा चाहिँ रोग देखियो यस्तो भयो अब नष्ट गर्नु पर्यो भनेर सहजै भन्न सक्छन् किसान जो व्यवसाय आबद्ध हुनुहुन्छ।
2: अब यो बाध्यता पनि हो, यो राज्यप्रतिको आफ्नो दायित्व पनि हो अहिले किसानको, किनभने रोग देखिसकेपछि ऊ आफू त आफूलाई त असर गर्छ गर्छ, उसले अरू किसानका लागि पनि उसले चाहिँ भनिदिनुपर्ने रिपोर्टिङ गर्नुपर्ने हुनसक्छ। र अहिले किसानहरूले के पनि अहिले सहजीकरण के गरिदिनु भएको छ भने रोग देख्ने बित्तिकै खबर चाहिँ गर्ने गर्नु भएको छ, यससँग जोडिएको क्षतिपूर्तिले पनि अलिकति उहाँहरूलाई चाहिँ एक किसिमले त्यो रिपोर्टिङ गर्नलाई चाहिँ सहयोग गरा हुनसक्छ। अहिले मजाले किसानहरूले चाहिँ सहयोग यसमा रोग नियन्त्रणमा खबर गर्ने चेक गराउने अनि नष्ट गर्ने कुराहरूमा एकदम उहाँहरूले सहयोग गरिराखेका
1: छन्। यो भनेको यसतर्फको पाटो चाहिँ चेतना बढ्दो नै छ भनेर बुझ्न सक्छ
2: एकदम।
1: यसको अर्को एउटा चाहिँ पाटो हेरौँ, कुखुरा र कुखुरा जन्ने वस्तु नष्ट गर्दै गर्दाखेरि जुन रोगको चाहिँ निवारणको चाहिँ मापदण्डभित्र पर्यो, अन्य क्षेत्र यही मासु जन्नेको चाहिँ राँगाको मासुको भाव बढ्यो, खसीको मासुको चाहिँ भाव बढ्यो, बजारमा अण्डाको चाहिँ भाव घट्यो, यो एउटा असन्तुलन छ नि, त्यसलाई सरकार र जिम्मेवार निकायहरूले हेरेका छन् कि छैनन्, यसो हुनुहुन्छ कि हुँदैन, तपाईँलाई चाहिँ के लाग्छ नि तपाईँको विचार चाहिँ जान्नु?
2: यो एउटा हामी खुला अर्थतन्त्रमा छौं है, बजारमा के जहिले पनि के हुन्छ भने जे विषयको चाहिँ डिमाण्ड बढी हुन्छ त्यसको सप्लाई कम हुँदा चाहिँ त्यसमा प्राइस चाहिँ मूल्य वृद्धि हुने कुराहरू स्वाभाविक नै हुन्छ। अब अहिले के भएको छ भने मैले अघि तपाईँले भने 45% को हिस्सा पोल्ट्रीको थियो कुखुराको मासुको थियो अब त्यो चाहिँ अलिकति संकोचन भएर केही किसानहरूले केही उपभोक्ताहरूले त्यो नकिन्दाखेरि डिमान्ड चाहिँ बाख्राको बढ्यो तर बाख्राको उत्पादन त सीमित छ नि त त्यो भएर अहिले किसानले पनि अलिकति बढीमा बेच्न खोज्ने र मासु पसलहरूले पनि अलिकति बढी मूल्य लिएर स्वाभाविक रूपमा छ तर यसलाई पनि हामीले यो उपभोक्ता संरक्षण विभागसँग मिलेर यो नियन्त्रण प्रणालीमा जो बढी फाइदा खाने हामी जो बीचको मान्छे मिडल म्यानहरू भनेर भन्छौँ उहाँहरूलाई एउटा प्राइसको ट्र्याकिङ गरेर किसानबाट चाहिँ कति किन्यो ध्वनीमा कति खर्च भयो र ध्वनी गर्दाका बगत वेट लस उसको कति भयो र फाइनल मूल्य चाहिँ यति हुन पर्थ्यो र त्योभन्दा चाहिँ बढी चाहिँ 20% भन्दा बढी लिएको छ भन्ने किसिमले ट्र्याकिङ मेकानिजम चाहिँ हामीले बनाउँदैछौँ त्यो बन्यो भने उपभोक्ताले चाहिँ सही मूल्य चाहिँ पाउँछन्
1: यो भनेको चाहिँ बजार सन्तुलनको कुरा जोड्दाखेरि संक्रमण जन्य महामारी रोग पशु पंक्षीमा चाहिँ लाग्दाखेरिको कुरा भयो एउटा चाहिँ चासोको विषय छ कि बर्ड फ्लू चाहिँ देखा पर्यो तर बर्ड फ्लू देखा परेपछि भयो चाहिँ के भन्दा हाम्रो यो नजिकमा चाहिँ जुन सदर चिडियाखाना छ केही पंक्षी र जंगली जनावर त्यहाँ चाहिँ मरे काठमाडौँको किर्तिपुर शुरूआती जुन संक्रमणको एउटा स्थल त्यहाँनिर पनि मरे दोष चाहिँ कागले पायो र चर्चा पनि बढी कागले चाहिँ किन दोष पायो भन्ने एउटा चासो रह्यो मेरो
2: यो रोग फैलाउने धेरै कारणहरू मध्ये भन्दैछु मैले एउटा कारण काग पनि देखिया भएर त्यो एउटा त्यसलाई यसरी पनि के गर्न सकिन्छ भने अहिले हामीले सामाजिक सञ्जालमा आएको हाम्रो इपिडेमोलोजिकल इन्भेस्टिगेसनमा आएको तथ्याङ्कहरू पनि के हुन्छ के देखिरहेछ भने जस्तो चिडियाखानाकै कुरा गर्दाखेरि जहाँ रुख छ चिडियाखानामा एउटा ठूलो रुख छ त्यो हाम्रो इपिडेमोलोजिकल इन्भेस्टिगेसनको टिमले के भनेछ भने त्यो रुखको मुनि जहाँ चाहिँ त्यो केजहरू राखेको छ नि चराको हो जहाँ त्यो दिशा चाहिँ कागको निस्किने ठाउँ छ त्यहाँ चाहिँ पहिलो संक्रमण भएको छ कि एउटा त्यो कारणले भने होला अर्को कारण चाहिँ पंक्षी मर्यो कुखुरा मर्यो तर किसानले चाहिँ अघि मैले भने जस्तो खोलामा थालियो बाहिर कतै थालियो भने त्यहाँ काग आएर चाहिँ खाइराखेको छ र त्यो काग त उडेरै जान्छ
1: रोगलाई चाहिँ
2: फैलाउने एउटा कारण भएर एउटा त्यो कारण हुन सक्छ तर त्यो भने जस्तो चाहिँ काग मात्रै एउटा कारण होइन जस्तो पशु ढुवानी रोगी पशुहरू पन्छीहरूको चाहिँ ढुवानी भएको हुनसक्छ होइन संक्रमित क्षेत्रबाट संक्रमित थामबाटै त्यो दानाहरू चाहिँ ओसार पसार गरेको हुनसक्छ जस्तो दाना ढुवानी गर्दाखेरि एउटै गाडीले संक्रमित थाममा पनि झुकेर ढुवानी गरिदियो र त्यसपछि फेरि त्यहाँ मध्येको आधा बोरा चाहिँ अर्कोमा लिएर चाहिँ झारिदियो
1: भनेको त्यो बीचमा संक्रमणका
2: काम भएनन् भने त्यसरी पनि चाहिँ सजा हुन सक्छ होइन अर्को यो विशेष गरेर मुभमेन्टको यो पशुपक्षी जन्य पदार्थको ध्वनिको विषयमाले पनि एउटा काग जस्तै अर्को कारण त्यो पनि हुनसक्छ
1: भनेको धेरै चाहिँ
2: एक्सपेक्टरहरू यिनीहरू चाहिँ
1: धेरै चाहिँ छन् यो फैलाउने
2: अहिले कागको संख्या जस्तो ठाउँ ठाउँमा मरिराखेका भएर पनि कागहरू त्यो किर्तिपुरमा होइन चिडियाखाना काभ्रेहरूमा काभ्रेमा धेरै हो एमबिसीहरूमा पनि मरिराखेको भएर कागमा संक्रमण चाहिँ अलि अत्याधिक भयो र जहाँ जहाँ काग जान्छ त्यहाँ संक्रमण त्यो यदि पन्छीहरूमा चाहिँ त्यस्तो भए रहेछ भने संक्रमण हुने सम्भावना त बढ्यो नि
1: बर्ड फ्लू संक्रमण यसको जोखिम सावधानी र अर्थतन्त्रमा परेको प्रभाव बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही तपाईँले भने जस्तै कारणहरू चाहिँ धेरै हुन सक्छन् भाइरस र ब्याक्टेरिया फैलिनका लागि चाहिँ तापक्रम आर्द्रता उपयुक्त हुन्छ भनेर चाहिँ भनिन्छ तर तपाईँले 40 देश विश्वका चाहिँ 40 देशमा चाहिँ बर्ड फ्लूको संक्रमण छ भनेर भन्नुभयो सँगसँगै जोड्नुभयो अन्टार्क्टिकामा पनि यो चाहिँ छ भनेर त्यो जुन चिसो ठाउँ हो सदाबहार हिउँ जम्ने ठाउँ भनेर बुझ्न सकिन्छ यो तापक्रम र आर्द्रता मौसम अनुकूल हुने कुराहरू चाहिँ कसरी सम्बन्धित छन्
2: हामीले सामान्यतया बर्ड फ्लूको के छ भने यो पहिलेको आर्टिकलहरूले साइन्टिफिक जर्नलहरूले के भन्छ भने अलिकति तापक्रम बढ्दै जाँदाखेरि कम हुन्छ होइन भन्ने छ तर अहिले चाहिँ के भयो भने तापक्रम बढ्दै जाँदाखेरि अहिले जब अहिले त हामी यो तापक्रम बढेको
1: ठाउँमा छौँ
2: भएको ठाउँमा पनि अहिले चाहिँ देखिरहेछ यसको मतलब भाइरसले केही न केही आफूलाई आफ्नो वरिपरिको तापक्रमसँग एडजस्ट गर्ने अनुकूलन गर्ने जस्तो गर्मी तराईको क्षेत्रमा पनि देखिरहेछ अन्टार्क्टिकामा पनि देखिरहेछ हैन त्यो माइनस फ्रोजनमा पनि देखिरहेछ त्यहाँ पनि धेरै पन्छीहरू चाहिँ मरिराखेका छ भने चाहिँ अब यसले चाहिँ आफूलाई बिस्तारै एक्लाइमेटलाइजेसन के भन्छ यसलाई आफ्नो वरिपरिको पर्यावरणसँग यसले आफूलाई स्ट्रङ बनाउँदैछ भन्ने चाहिँ बुझ्नुपर्छ एउटा यो तापक्रममा
1: यसै विषयको चाहिँ एउटा अध्ययन हेर्दाखेरि मैले 10 डिग्री सेल्सियस र त्यसको आसपासको चाहिँ तापक्रम र आर्द्रतामा चाहिँ बर्ड फ्लू र यसका चाहिँ भाइरसहरू रहन्छन् भन्ने चाहिँ थियो तर अहिले त्यो अवस्था रहेन
2: होइन अब यस्तो पनि छ त्यो अवस्थामा के हुन्छ भने त्यो तापक्रममा जब भाइरसको दुई कारणले हुन्छ एउटा भाइरस पंक्षी अथवा पशुमा जान्छ केही लक्षण देखाउँछ र कुनै कुनै चाहिँ पंक्षीहरूमा यसको लक्षणहरू नै देखिँदैन जस्तो आसमानमा देखिन सक्छ केही अरू वन्यजन्तु चराहरूमा त्यसको लक्षण त्यो त क्यारियर भइराख्ने भयो बाहिरी टेम्परेचर चाहिँ कम भए पनि ऊ भित्र हुँदाखेरि त त्यो टेम्परेचर के हुन्छ त बढी टेम्परेचरमै रहने भयो नि त त्यो एउटा फ्याक्टर चाहिँ हुन सक्छ
1: हो तपाईँले भने जस्तै पंक्षीमा चाहिँ बर्ड फ्लूका कारण 7% जस्तो क्षति चाहिँ छ बर्ड फ्लू रोग नियन्त्रण नियमावली अघि तपाईँले भनिरहनु भएको छ रोग फैलिएपछि नियन्त्रणको काम गर्न चाहिँ लगभग नष्ट नै सबै जसो चाहिँ नष्ट गर्ने भनेर चाहिँ भनियो संक्रमित पंक्षी मात्रै चाहिँ मारिँदैन त्यससँग चाहिँ जोडिएका अरू अवयवहरू पनि त्यहाँ चाहिँ नष्ट गर्ने गरिन्छ यो सबै नष्ट गर्नुपर्ने कारणै अब फेरि त्यो क्षेत्रमा चाहिँ रोग नआओस् नफैलियोस् भनेर चाहिँ गर्नुपर्ने हो कि यो मापदण्ड नै यस्तै हो यो के हो चाहिँ के हो
2: अहिले यो विश्वव्यापी रूपमा नै विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको मापदण्ड हो
1: भनेको हामीले मात्रै कारण खोजेको चाहिँ होइन
2: होइन दुईटा कारणले एउटा कारणले अहिले कुनै पनि देशमा देखिएको एउटा रोग त्यो संसारको लागि थ्रेट हुन सक्छ
1: ए विश्वव्यापी चुनौतीको
2: विश्वव्यापी चुनौती हुन सक्छ दोस्रो भनेको त्यो फार्ममा देखिसकेपछि वरिपरिको फार्मलाई पनि बचाउनु पर्यो तेस्रो भनेको यो अलि जुनोटिक नेचरको भाव भएर मान्छेमा पनि सर्ने भाव भएर र भोलि अहिले मान्छेमा सरेर भोलि त्यो किसिमको खतरा नहोस् फर इक्जाम्पल तपाईँले मैले भन्छु हिजो कोभिडमा कोभिड-19 को मृत्यु दर कति 4-5% रेन्जमा थियो होइन तर अहिले यसको मान्छेमा जुन बर्ड फ्लू देखिरहेछ मान्छेमा देखिसकेपछि करिब 50% मृत्यु दर छ अहिलेको संसारको डर भनेको नै त्यही हो बर्ड फ्लू अहिलेसम्म मान्छेमा एकदम कम देखिरहेको छ तर जहाँ देखिरहेछ त्यहाँ करिब 50% मान्छेहरू चाहिँ मरिरहेको छ भनेको भोलि यदि यो बर्ड फ्लूले हिजो कोभिड जसरी चाहिँ मान्छेबाट मान्छेमा सर्यो नि त्यो स्वरूपमा चाहिँ बर्ड फ्लू परिवर्तन हुने हो भने संसारमा चाहिँ धेरै मान्छेहरू चाहिँ मर्न सक्छन् र त्यो मर्नबाट बचाउनको लागि पनि बर्ड फ्लूलाई जहाँ देखिन्छ त्यही ठाउँमा नियन्त्रण गरिहाल भनेर त्यसरी नष्ट गर्ने प्रविधि चाहिँ अपनाइएको त्यसमा हामीले के नष्ट मात्रै गर्दैनौँ त्यहाँ पंक्षी नष्ट गर्छौं त्यसको चाहिँ सुलीहरूदेखि लिएर सबैले निसंक्रमण गर्छौं त्यहाँ प्रयोग भएका दानाहरू होइन सोत्तरहरू त्यहाँ वरिपरिको इन्भाइरोमेन्ट सबैलाई हामीले स्प्रे गर्ने डिसइन्फेक्सन गर्ने कामहरू चाहिँ त्यो हिसाबले चाहिँ गर्नु पर्या हो यसमा चाहिँ म एउटा कुरा जोडिहालौँ 2014 थाइल्याण्डमा चाहिँ यो बर्ड फ्लू देखिसकेपछि त्यहाँको इकोनोमिक लस कति थियो भने त्यहाँको टोटल जीडीपीको 15% चाहिँ आर्थिक नोक्सानी भएको थियो
1: त्यति धेरै
2: त्यो किन चाहिँ उसले गर्यो भने ऊ त उसको इन्टरनेसनल ट्रेड नै रोकियो कुखुराको मासु अण्डा सबैभन्दा अलिकति धेरै सप्लाई गर्ने चाहिँ मध्यमा थाइल्याण्ड पनि पर्छ र यदि रोग त्यहाँ रहिरहने भने ऊ त उसको निर्यात त अर्मुको चाहिँ इकोनोमिक लस हुने भयो त्यो भएर उसले चाहिँ के गर्यो भने करिब 15% चाहिँ उसले रोग नियन्त्रणमा मात्रै खर्च गरेको छ टोटल जीडीपीको त्यो भएर यसले चाहिँ पार्ने आर्थिक नोक्सानीले बेलैमा नियन्त्रण जस्तो अहिले हामीले यहाँ बर्ड फ्लू देखिरहँदाखेरि पशु के अरे यो कुखुरा जन्य कुनै पनि चिजहरू हामी एक्सपोर्टै गर्न सक्दैनौँ त्यो भएर आर्थिक हिसाबले पनि किसानको समृद्धिका लागि पनि हामीले बर्ड फ्लू रोग चाहिँ त्यसरी नियन्त्रण गर्नु पर्यो
1: भनेपछि हाम्रो सीमा क्षेत्र जुन अब अलि धेरै कारोबार हुने क्षेत्र आवत जावत चहलपहल हुने चाहिँ भारत यो हाम्रोमा चाहिँ संक्रमण देखिँदाखेरि उतातिर पर्ने प्रभाव र उता हुँदाखेरि यता पर्ने प्रभाव यसको चाहिँ अलि पाटो नियन्त्रणमा अथवा यो नहोस् है भन्नका लागि त्यस्तो केही छ संयन्त्र
2: अब यसमा चाहिँ के छ भने अब अहिले जति पनि हामी कहाँ रोगहरू देखिएको छ सुरुमा देखिने रोग यो तराई जिल्लाहरूबाट नै सुरु भइरहेको छ होइन चाइनामा त त्यति धेरै हाम्रो पशु पक्षीको धेरै व्यापार छैन तर भारतमा पनि त्यो खुला नाकाको कारणले एक किसिमको समस्या भइरहेको छ होइन अब यो कहिलेकाहीँ नेपालमा करिब करिब इन्डेमिक भन्छौँ हामीले यहाँको स्थानीय जस्तो भइसक्यो बर्ड फ्लू इन्डियामा पनि त्यही अवस्थामा छ त्यहाँकै जस्तो भइसक्यो त्यो भएर तर रोगहरू चाहिँ बेला बेलामा रोग नदेखिनको लागि एउटा बलियो मेकानिजमहरू इन्डिया र नेपालको बोर्डरहरूमा त्यो ट्रान्स बोर्डरहरूमा चाहिँ अवैध कारोबारहरू जो हुन सक्छ ती कारोबारहरू बन्द गर्ने कामहरू चाहिँ हामी गर्न सक्यौँ सुरक्षा निकाय भन्सार पश्चिमका क्वारेन्टाइन कार्यालयहरू सबै मिलेर भने अब एक किसिमले न्यूनीकरण चाहिँ उताबाट यहाँ आउने रोगको न्यूनीकरण चाहिँ गर्न सकिन्छ।
1: डाक्टर मनोज कुमार साई यो कुराकानीमा हामीसँग हुनुहुन्छ। फार्म वा घरपालुवा पशुपक्षीमा चाहिँ बर्ड फ्लूको शंका लाग्यो भने सम्बन्धित धनी भनौं सम्बन्धित व्यवसाय भनौं सम्बन्धित किसान भनौं उहाँहरूले तत्कालै चाहिँ कहाँ सम्पर्क गर्ने कसरी सम्पर्क गर्ने त्यस्तो अहिले चाहिँ चेन के छ तपाईँले?
2: अहिले त्यहाँ रोग देखिन बित्तिकै सुरुमा त्यहाँ हरेक स्थानीय तहमा पशु सेवा कार्यालयहरू छ पशु सेवा शाखा छ त्यहाँ गर्न पर्यो। अरू त्योभन्दा पनि नजिक चाहिँ प्रदेशका चाहिँ पशु सेवा कार्यालयहरू भेटिने अस्पतालहरू छ भने त्यहाँ गर्न पर्यो होइन। र यो रोगलाई हामीले नोटिफाइबल रोग भन्छौँ देखिन बित्तिकै खबर गर्नुपर्ने नजिकको कुनै पशु चिकित्सक प्राइभेट निजी क्षेत्रमै काम गर्ने पशु चिकित्सक छ भने उहाँलाई पनि खबर गर्नु पर्यो होइन। जसलाई जति सक्दो छिटो माध्यमबाट पशु स्वास्थ्यसँग जोडिएका जति निकाय अथवा चाहिँ जिम्मेवार जनशक्तिहरू हुन्छ उहाँहरूलाई चाहिँ खबर गरियो भने त्यो रोग चाहिँ त्यहाँ नियन्त्रण र त्यो वरिपरिको नियन्त्रण गर्न चाहिँ सजिलो हुन्छ।
1: भनेपछि यो भनेको किसानले पाउने राहतसँग क्षतिपूर्तिसँग पनि जोडिएको छ होइन त? उसो हो भने किसानले पाउने राहत वा क्षतिपूर्तिको चाहिँ सरकारी व्यवस्था त्यस्तो मापदण्ड र अहिले जो किसान पीड़ित हुनुहुन्छ त्यहाँनिरको चाहिँ केही पहल भइरहेको देख्नुहुन्छ अथवा गर्नुभएको छ?
2: अहिले अर्थ मन्त्रालयबाट क्षतिपूर्तिको लागि करिब 52 करोड़ बराबरको रकम पनि दिने

0: पोखरा र कुखुरा जन्ने वस्तु चाहिँ नष्ट हो अब तपाईँले राहत बुझ्दै हुनुहुन्छ कति सन्तुष्ट हुनुहुन्छ कति पर्याप्त हुन्छ यो सरकारले दिने राहत अहिले टोटल जति उसको नष्ट गरियो त्यसको चाहिँ 75% बराबरको राहत चाहिँ नेपाल सरकारले दिन्छ होइन यो भनेको कम्पनसेसन हो यो भनेको अब उसलाई चाहिँ परेको प्रभाव तर उसलाई रिभाइभ हुनलाई त्योभन्दा बढी पैसा लाग्न सक्छ फेरि चाहिँ बिजनेस सुरु गर्नको लागि तर राज्यले यति भए पनि एक किसिमले त्यो सहयोग गरेको उसलाई किसानलाई भन्ने बुझ्छ है मैले त उसो भए अब यस्ता चाहिँ भविष्यमा महामारी नआउन् तपाईँले अघि जनस्वास्थ्यसँग पनि जोडिएको एकदमै चासोको चाहिँ यो बर्ड फ्लू संक्रमण हो भनेर भन्नुभयो यस्तै संक्रमण विगतमा अरू रोगहरू पनि देखिएका थिए अहिले पनि अफ्रिकन स्वाइन फ्लू त्यो चाहिँ सुँगुर बुँगुरमा लाग्ने त्यो पनि देखिएको छ यस्ताहरू चाहिँ छन् हामी चाहिँ बायो सेक्युरिटी जैविक सुरक्षाका विधि भनेर चाहिँ भनिरहेका छौँ यो आउनै नदिने वा अथवा दीर्घकालमा चाहिँ अलिकति धेरै छिटै समाधान गर्ने गरी नीति हुनुपर्छ कस्तो गर्नुपर्छ के अलिकति दीर्घकालीन हामीले गर्नुपर्ने काम चाहिँ के हो
1: मैले तीनवटा कुरा जहिले पनि भन्ने गरेको हुन्छु यसको किसानको पशुधनको सुरक्षाको लागि र जनस्वास्थ्य संरक्षणको लागि हामीले तीनवटा कुरा गर्नुपर्नेछ 55 सालदेखि हाम्रा ऐनहरूमा कुनै पनि सुधार गर्न सकेका छैनौं ती ऐनहरूलाई नयाँ ल्याउने त्यसलाई त्यहाँ एमेन्डमेन्ट गर्ने गरेर एउटा कानूनी पुनर्संरचना गर्नुपर्ने एउटा आवश्यकता छ अर्को चाहिँ रोग नियन्त्रणसँग सम्बन्धित सरकारी संयन्त्रहरूको पुनर्संरचना गर्ने त पर्याप्त जनशक्तिको उपलब्धता चाहिँ बढाउने कतै रोग देखियो भने त्यो रोग के हो भनेर चाहिँ पहिला छिटो पत्ता लगाउने एउटा विधि त्यसपछि प्रयोगशालाहरूमा ल्याउने प्रयोगशालाहरूको पनि एक्सेस चाहिँ बढाउनु पर्ने जरूरी छ पहिला यो रोग यो हो भनेर थाहा पाएपछि पो नियन्त्रणको प्रक्रिया सुरु हुन्छ होइन त्यो भएर जति सक्दो किसानको गोठको नजिक प्रयोगशालाको बढाउनु पर्ने चाहिँ एउटा आवश्यक छ अर्को कुरो नेपालमा जनशक्ति जो यो पशु चिकित्सा पशु स्वास्थ्य क्षेत्रतिरको जनशक्ति हो त्यो जनशक्तिको एक किसिम उत्पादन पनि बढाउनु पर्नेछ अर्को कुरो क्वालिटी उत्पादन बढाउनु पर्नेछ कि क्वालिफाइड कम्पिटेन्ट भेट्ने डाक्टरहरू प्राविधिकहरू चाहिँ उत्पादन गर्नुपर्नेछ त्यसको लागि अब अहिले अलिकति हाम्रो यो शिक्षा क्षेत्रमा भेटेरी एजुकेसनमा चाहिँ लगानी पर्याप्त छैन निजी क्षेत्रबाट पनि र सरकारी क्षेत्रमाबाट पनि त्यो किसिमले प्राप्त नभएकोले त्यहाँ पनि बढाउनु पर्ने एउटा आवश्यकता छ भने अर्को कुरो चाहिँ हाम्रो किसानको गोठ गोठसँगसम्म पुग्ने प्राविधिक जनशक्तिलाई चाहिँ हामीले अलिकति उच्च मनोबलका साथ चाहिँ पुर्याउने वातावरण बनाइदिउँ भने त्यो कानूनी वातावरण पनि हुनसक्छ फर इक्जाम्पल तपाईँलाई भनेर म एउटा के भन्छु भने अहिले हाम्रा पशु चिकित्सकहरू करिब 21 लाख रुपियाँ खर्च गर्छ फी मात्रै लिन्छ कलेजमा अनि उनीहरूलाई चाहिँ अहिले हामीले के गरिरहेछौँ भने छैटौं तहमा चाहिँ स्थानीय तहमा पठाइरहेछौँ कि भनेको 43 हजारमा अब उसले 21 लाख रुपियाँ त्यो 43 हजार कहिले कमाउँछ त्यो भएर यो किसिमको उसलाई मोटिभेसन सहित चाहिँ राम्रो पेमेन्ट सहित चाहिँ विज्ञ जनशक्तिलाई चाहिँ स्थानीय तहमा पनि पुर्याउनु पर्छ अब अर्को कुरा भनेको चाहिँ प्राविधिकहरू जो हाम्रो गोठ गोठमा गएर पशुको सेवा गरिराखेका छन् कति प्राविधिकहरू कति डाक्टरहरू त गाई भैँसी उपचार गर्दाखेरि सिङ्ला हानेर लाप्तीलाई हानेर पनि नसानेको आफै पनि जोखिमका कुरा आफै पनि जोखिम छ र धेरै रोगहरू त जति तपाईँभन्दा बढी चाहिँ मलाई त्यो रोग सर्ने सम्भावना चाहिँ अलिकति मलाई बढो हुन्छ किनभने म भेट्ने डाक्टर हो म पशुसँग धेरै चाहिँ सम्बन्धित हुन्छु विभिन्न ठाउँमा गइराखेका हुन्छु त्यो जेनेटिक रोगहरू जो पशुबाट मान्छेमा सर्ने छन् त्यो मुखा हेल्थ प्रोफेसनल हेजार चाहिँ अलिकति धेरै हुन्छ त्यही भएर यो किसिमको पनि हामीले सुरक्षा कसरी गर्न सकिन्छ यो विषयमा नै सोचिरहेछौँ हामीले यो एउटा प्राविधिक चाहिँ दूर दराजमा चिकित्सक चाहिँ त्यहाँ गएर सेवा गरिराखेको छ यत्रो खर्च गरेर पढिराखेको छ र त्यसलाई त्यहाँ आफ्नो डिग्निटी पनि त चाहिन्छ नि मान्छेलाई चाहिँ सन्तुष्टि त्यो बनाउने कानूनी र संरचनागत वातावरण बनाउनु पर्नेछ अर्को दोस्रो कुरा भनेको हाम्रो भेटनरीको जो पहिलेको संरचना 1000 वटा सेवा केन्द्र भनेका थियौं 753 वटामा चाहिँ स्थानीय तहमा पशु शाखामा सीमित भएको छ फेरि यसलाई 1000 होइन अब संहितामा यसको विकेन्द्रित गर्दै 2000 पुर्याएर त्यहाँ हरेक स्थानीय तहमा भेटिने अस्पतालहरू हामी राख्न सक्यौं भने त्यहाँ रोग किसानले त्यहाँ ल्याउने रोगको उपचार हुने अनि छिटो डायग्नोसिस हुने त्यसको नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ हामी यसरी गर्न सक्छौँ त्यही भएर समग्रमा भन्दाखेरि संरचनागत है कानूनी र जनशक्तिको विषयमा चाहिँ हामीले आफ्नो पुनर्संरचना नगरिकन किसानको

0: पशु चाहिँलाई सुरक्षित गर्न अलिकति अप्ठ्यारो भउँदै परिरहेको यो पछिल्लो घटनाक्रमले नै देखाउँछ। हामीले आएको त्यसलाई प्रोटेक्सन गरेर पनि छैन कि किनभने लम्पी सिक्किममा अफ्रिकन स्वाइन फिभर, खोरे, पिपिआर, इन्टेरोटक्सिनिया, बर्ड फ्लू यी रोगहरू अहिले चाहिँ हामीले हेऱ्यौँ भने कन्ट्रोल त भइरहेका छैनन्। त्यसो त्यो के एउटा हामीले के स्वीकार्नुपर्छ भने हामीसँग पर्याप्त जनशक्ति भएन र संरचनागत चाहिँ एकदम त्रुटिहरू देखियो र कानून कमजोर भयो। यो कारणले भएन भन्दाखेरि चाहिँ हिचकिचाहट चाहिँ मान्नुपर्ने अवस्था म चाहिँ देख्दिनँ मेरो तर्फबाट होइन, तर राज्यले चाहिँ यसमा गम्भीर रूपमा नै लिएको छ।
1: हामी कृषि विशेष कार्यक्रम बदलित नेपालको अन्तिममा छौं। बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा परेको प्रभाव बारे कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साई, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। तपाईँले समग्रमा कुराहरू जोड्दै गर्दाखेरि अहिले उपभोक्तालाई पनि एउटा त्रास चाहिँ कस्तो मासु खाने, कसरी खाने, खाने कि नखाने, जोखिम के छ, अण्डाकोमा चाहिँ जोखिम के छ भन्ने एउटा चाहिँ मासु जाँचको विषय तपाईँले अघि जोड्नु भएको थियो। छोटोमा हामी कार्यक्रमको अन्तिममा छौं।
0: मासु जाँच 2055 सालमा पशु वस्ताला तथा मासु जाँच ऐन आयो र त्यसलाई अहिलेसम्म हाम्रो 26 वर्षको समयमा जम्मा 3 ठाउँमा मात्रै लागू गराइरहेछौं। र त्यो मासु जाँच ऐन किन आएको थियो भने उपभोक्तालाई स्वस्थ मासु खुवाउने र मानव स्वास्थ्य संवर्धन र संरक्षणको लागि र पोषण सुरक्षाको लागि चाहिँ त्यो मासु जाँच आएको हो। जम्मा हेटौँडा, बुटौल र सुर्खेतमा मात्र यसलाई लागू गर्न सक्यौं। तर अब अहिले पछिल्लो पटक चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू र हाम्रो माननीय मन्त्रीज्यूले पनि यसलाई देशव्यापी लागू गर्नुपर्छ र स्वस्थ मासु खाने वातावरण बनाउनुपर्छ भन्ने कुरातिर हामी लागिराखेका छौं, यसमा पहल गरिराखेका छौं सम्भवतः छिटो नै। र विषयगत समितिले जो कृषि मन्त्रीज्यू, प्रदेश मन्त्रीज्यूहरू र स्थानीय तहका प्रतिनिधि रहने विषयगत समिति हुन्छ त्यो विषयगत समितिले पनि एक वर्षभित्र माघको 1/83 माघभित्र चाहिँ मासु जाँच ऐन लागू गर्ने गरेर एउटा निर्णय गरेको छ। त्यो निर्णय कार्यान्वयनको लागि मन्त्रालय चाहिँ अगाडि बढाएको छ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। कार्यक्रमको अन्त्यमा नार्कमा नवनियुक्त वैज्ञानिकहरूलाई चलिरहेको 5 दिने अभिमुखीकरण तालिम बारेको खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्कले परिषदका विभिन्न कार्यालयमा खटिएर जाने नवनियुक्त वैज्ञानिकलाई लक्षित गरी 5 दिनको अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरको खुमलटारमा अस्तिदेखि शुरू भएको तालिम यही 30 गतेसम्म चल्नेछ। कार्यक्रमको उद्घाटन अस्ति बुधबार कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको हो। उहाँले कृषि शिक्षा, प्रसार र अनुसन्धानमा समन्वय ल्याउन एक संयन्त्र तयार गर्दै परिषदको पुनर्संरचना र परिषद ऐनमा समय सापेक्ष संशोधनको लागि मन्त्रालयले कार्य गरिरहेको जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषद कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानकर्ताले किसानको प्रत्यक्ष सम्पर्कमा रही काम गर्दा परिषदलाई किसानका वास्तविक समस्याको जानकारी हुने र उपलब्ध प्रविधिको अध्ययन गरी प्रविधि प्रसार गर्न सजिलो हुने बताउनुभयो। यो तालिममा 44 जना वरिष्ठ वैज्ञानिक र 27 जना वैज्ञानिकको सहभागिता रहेको छ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलित नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: парламент стали устаётся. Так, вот так дико. Our internet deal of winner. Cheeto, smart, Rasurakshit. Introducing Wi-Fi 6 with Surisu Suraksha.
1: Wi-Fi 6 on the phone with high-speed, stable internet.
0: Sathri, Surisu Surakshali. Tapaile Raksha online browsing ma Suraksha.
1: Hanikarak site or Surakshit content on a subject instant blockmaker.
0: Surisu, Cheeto Pani, Surakshit Pani. Had Jankari to Thadukhi Kalagi.
1: Sumai, Bayalis, Pantis, At. And Hanumusuna, Bharat.
0: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
1: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौँ
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
0: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:30 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
1: सिप्रोडी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सडक र सवारी

वचन यसबाट ती सानो केटीको मनमा यो कुरा बस्यो कि परमेश्वरले पनि असल मान्छेलाई मात्र मनी हुनुहुन्छ। यो असल छ, राम्रो छ। उसलाई नाका मेरो पछि परमेश्वरले सोध्नु नगर्नु भन्छ। उनले त्यो समयको बारेमा हामीलाई बताए जुन समयमा उनले यीशु प्रभुलाई आफ्नो मुक्तिदाता हुनुको लागि आफ्नो जीवनमा आमन्त्रण गरेकी थिइन्। त्यो समयमा पनि उनको मनमा केही कुरा थियो कि उनी कहिले पनि त्यही असल भन्न सक्छन्। उनी परमेश्वरको

मनुष्य चाकु प्रहार गरेको व्यक्ति एक मुस्लिम नागरिक थिए। जब रगत नियममा बग्नलाग्यो अनि त्यो मुस्लिम नागरिकले आफ्नो अन्तिम सास फेर्यो। यसरी त्यो मानिस एक हत्यारा भयो। यो मानिसलाई परमेश्वरले कुनै एक मानवबाट जोगाएर त्यो दिनसम्म सम्मान राख्नु भएको थियो। मित्रहरू, त्यो मानिस यो हत्यारा अरू कोही नभएर मुसा थिए, जसलाई पछि मानिसहरूले मानिसहरूलाई मुसा देशको

कोश को जानू ग्राहकका नाउँसँग भएको थियो। स्पष्ट शब्दहरूमा भूपूर्वको पावर भूको खुबलाउ असल ग्रहहरू तपाईँको पापको गहिराईले तपाईँ प्रति परमेश्वरको महान प्रेमको तत्त्वसँग कुनै सहकार गर्दैन। मानिसको पापको बावजुद पनि परमेश्वरको प्रेमको

प्रिय श्रोता अब प्रसारण हुँदैछ टीडब्ल्यूआर नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आश्वासित हुनुहोस्।

विश्व में हरेक लेन देन भएको विश्वास हो उहाँको मनोजन सन्तुलित विचारले सोचोस् आत्मा सम्मानको बारेमा विश्वास र आत्मा नियन्त्रण र गुरु शासनमा

प्राचीन के कारण में प्रोफेशनल ब्रह्मस्त्र ने आफ्नो संयमा धारणा पूर्णतामा भइसक्यो। हालैकै केही वर्षभित्रमा तपाईँ कुनै डाक्टरले आफ्नो संयमको महत्वको बारेमा सोध्नु भएको थियो भने पक्कै पनि ती डाक्टरले तपाईँ

साथीहरुलाई आफ्नो अनुसन्धान सुरु गर्नुभयो। त्यो समयसम्म सबै ठाउँका वैज्ञानिकहरू विश्वस्त थिए कि यदि मानिसहरूले आफूलाई अनुभवी गर्ने स्वीकार गर्न सक्यो भने तिनीहरूका समस्याहरू विस्तारै हुनेछ र तिनीहरूको जीवन प्रष्ट हुनेछ। तिनीहरूले एक अर्कालाई अझ राम्रो भनेछन्। म विषयमा लगभग एक पुस्तकको लागि

तब पुरानो घरमा उहाँको कमरामा देख्न थाल्नुभयो र केवल मानिसहरूले आफ्नो बारेमा राम्रो महसुस गर्न आवश्यक छ भन्ने उक्त कमजोरी हटाउन सक्दैन भन्ने थाहा पाउनुभयो। हाम्रो फोनबाट पत्ता मानेको निराशजनक निष्कर्षहरू यस प्रकार छ। उहाँ लेख्नुहुन्छ, उच्च आत्मसम्म

आशा गर्छु निश्चय नै आशिषमय भन्नुभयो। यदि यस कार्यक्रमप्रति तपाईँको कुनै प्रश्न जिज्ञासा सुझाव छ भने साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्भक्क साथ हामी उपचार गर्नुहोला। अफिसियलको लागि हाम्रो ठेगाना TWR नेपाल GPO बक्स नम्बर 8975 EPC 2561 काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने NC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690 फोन नम्बर 01-5591-053 र साथै हाम्रो वेबसाइट www.twrnepal.com

0: अवस्थामा
1: सुन्नुस् न हाम्रो मामाले भन्नु भएको ऊ त पल्लो घरको हजुरआमा त बोक्सियो रे नि
0: मलाई त्यस्तो त सोहिता तिमीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त
2: के होइन मिस
0: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज
6: दिदी छिनको सुन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने नि त जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ
4: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुध कुण्ड नगरपालिका पार्क सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्
6: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
1: साथै डिफ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
4: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809909094 र 9833668418
6: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
1: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र

0: साना छोड़ना पर भीतर ज्यादा आउंदा साथी भाई खोजना
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुस् त
3: जन्मदाता गरेको छैन नि मैडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
3: मलाई त थाहा नै थिएन मैडम
2: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
4: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
1: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
1: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्न नागरिकको कर्तव्य हो
4: नेपाल सरकार विज्ञापन
5: बोर्ड राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु

0: बाबु मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करनाशी हैरान बनाओ मेरे पी हो के खी एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं गैस्ट्रिक भर तनाव थाके हैरान भाई निंद्रा नलागे रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार हमजी औषधालय में हम अरे उपचार कराने भाग हमजी औषधालय तीर हे हमस्थित बर संगे जाऊ
2: यहाँ नक्का च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 अन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ के भयो? उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्। र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यही हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
0: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन दो।
6: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटर साइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकना।
7: हुंडा का विशेषता
8: जापानीज उच्च प्रवृत्ति उत्पादित
7: उत्कृष्ट माइलेज
8: राम्रो रिसेल मूल्य
7: टिकाऊ रद बढ़ो
8: अफ रोड का लागि पनि उपयुक्त
7: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भैर
8: सब उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
7: हाम्रा सेवाहरू
8: ओखलढुंगा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने।
7: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाउनुका साथै सर्भिसिङ सेवा
8: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा 1 सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
7: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
8: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11
7: सम्पर्क नम्बर 0 37 5 90 222 98 52 88 0 222 र 98 42 80 30 00।

मान्यता सबै विशेषज्ञ आजकल आत्मा यति कार्पेटको विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सनुहोला यति कार्पेट कार्पेटको शीर्षक

घंटी बजे घंटी बजे।

Thank you.

0: के भयो? के भयो होला तुला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए। के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामीले मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
1: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
1: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: अलिकति जत्न पा छैन, खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने तुलना छैन भने बजारमा
9: चिन्ता किन लिनुहुन्छ? एकपटक लगानी गरी 10 वर्ष ढुक्क हुन होन्डाको महिला मैत्री, 2 वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हल्का खेतबारी जोत्ने टिलर छँदै छ नि।
8: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि?
9: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
10: खेतबारी जोत्न, खेती गर्न, ड्याङ बनाउन, केरा लगाउन, हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिंचाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।

0: महिलाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् नगतै तपाईलाई फोन आउनेछ
1: आया भनेर पो बसेछ त बिरामी भयो क्या हो
2: तीन दिन देखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
2: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
1: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गर्ने
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफजेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98112990 र 97 46 58 43 47

ਮਸਲ ਖਾਣੇ ਕੋ ਖਾਣਾ ਨਹੀਂ ਕੋ ਖਾਣਾ ਨਹੀਂ।

सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सुन एफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्री।